0: हेल्थ इन्स्टिच्युसन अफ नेपालले त्यसलाई अस्वीकार गर्दै आएको छ। सरकारले जारी गरेका शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो पनि समावेश छ। शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार कार्यविधि सहित उपचार पोर्टल जारी गरेको छ। पोर्टललाई मन्त्रालयको वेबसाइटमा राखिएको छ। यसबाट कुन अस्पतालमा कति निशुल्क सैया खाली छ वा छैन भन्ने जोसुकैले पनि हेर्न मिल्छ। सेवा दिने र लिने दुवै पक्षलाई पारदर्शी बनाउन यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
1: सुकुम्बासीको चेतावनी, बस्ने ठाउँ देखाऊ नत्र पुरानै बस्ती फर्किन्छौं शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रम लिइरहेका सुकुम्बासी तथा विस्थापित परिवारले स्थायी बसोबासको व्यवस्था नगरी आफूहरूलाई जबरजस्ती हटाइए पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्। बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई असार 12 गतेभित्र स्थान खाली गर्न सूचना जारी गरेपछि उनीहरू थप चिन्तित बनेका हुन् र आक्रोशित बनेका हुन्। पीड़ित परिवारले सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्थायी व्यवस्थापनको स्पष्ट योजना नआएसम्म आफूहरूलाई हटाउन नहुने बताएका छन्।
0: मलेसियामा शून्य लागत अर्थात इम्प्लोई पे मोडलमा कामदार पठाउने म्यान पावर कम्पनीको प्रयासलाई ठगहरूको गिरोहले कसरी गुजल्छ र उनीहरूको नियन्त्रणमा लिन प्रहरीको व्यवहार कति असहयोगी छ भन्ने उदाहरण बिहिबार नयाँ बानेश्वरमा देखिएको एक घटनाले खुलासा गरिदिएको छ। मलेसियाको प्रिमियम साउण्ड र सोल्युसन्स एसडीएन बीएसटीले फ्युजन इन्टरनेशनल प्राइवेट लिमिटेडमा 15 पुरूष कामदारको डिमाण्ड दि इम्प्लोई पे मोडलका आधारमा छनौट गरी पठाउन सम्झौता गरेको थियो। सही डिमाण्ड देखाएर ठगहरूको गिरोहले 2,50,000 रुपियाँसम्म उठाउन खोजेपछि फ्युजन इन्टरनेशनल प्राइवेट लिमिटेडले आफै स्ट्रिङ अपरेसन चलाएर ठगहरूलाई प्रहरी नियन्त्रणमा पुर्याउन खोज्दा प्रहरीले वैदेशिक रोजगार विभागको कार्यक्षेत्र भन्दै पन्छिएपछि चोरलाई चौतारो साधुलाई सोली भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको उक्त म्यान पावर कम्पनीका संचालकहरूले बताएका छन्।

सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विनियोजनमा विवाद भएपछि लुम्बिनी प्रदेश सरकारको बजेटमाथिको छलफल प्रभावित बनेको छ। असार एकमा प्रदेश सरकारले 37.38 करोड़को बजेट सार्वजनिक गरेको थियो। प्रदेशसभामा आर्थिक मामिला मन्त्री गणेन्द्र कार्कीले पेश गरेको उक्त बजेट वक्तव्य उपर गत सोमबारबाट संसदमा छलफल गरी कार्यसूची तय गरिएको थियो, तर समानुपातिक तवरबाट बजेट नआएको भन्दै सांसदहरूले विरोध गरेपछि अहिलेसम्म पनि बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन।
2: केही दिनपछि 15 असारमा सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय, कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ।
1: देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालय मार्फतमा एउटा छुट्टै कार्यालय गठन गर्ने भएको छ। त्यसका लागि तयारी भइरहेको र सम्भवतः आगामी साउनदेखि सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले बताएका छन्।
2: अबदेखि अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमै पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्याङ्क खाता रोक्का गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै ब्याङ्क खाता रोक्का तथा फुकुवा अनुसन्धान गर्ने निकायको मौखिक निर्देशनमा गर्न सक्ने व्यवस्था गरेको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं होटल व्यवसायी नरेश लाल श्रेष्ठले विदेशी पाहुनालाई वेलकम ड्रिंक्सका रूपमा मोहीको प्रयोग गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल डेरी एसोसिएशनको आयोजनामा दही चिउरा खाऊ, धान दिवस मनाऊ, स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढ़ाऊ नारासहित आयोजित दही चिउरा प्रवर्धन तथा उपभोग कार्यक्रम 2083 उपाध्यक्ष श्रेष्ठले दही चिउरा प्रवर्धन कार्यक्रमले नेपाली संस्कृति, मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिर नबाट बच्ने बताएका छन्।
2: सचेतनाका कारण पछिल्लो समय डेरीजन्य उत्पादन दही र मोहीको खपत बढ़दै गएको छ। विगत वर्षहरू जस्तै यस वर्षको असार 15 गते देशभर 75 लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएशनले जनाएको छ।
1: नेपाल जीवन बीमा व्यवसाय विस्तार हुँदै गएको देखिएको छ। पछिल्ला वर्षहरूमा वित्तीय सचेतनाको वृद्धि, बीमा कम्पनीहरूको सेवा विस्तार, डिजिटल प्रविधिको प्रयोग तथा जीवन र स्वास्थ्य जोखिमप्रति नागरिकमा बढ्दो जागरणका कारण जीवन बीमा क्षेत्रमा विशेष सुधार देखिएको हो।
2: टाइम्स हायर एजुकेशन टीएचईद्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस जीएसडीसी 2026 क्रममा जकार्तामा ग्लोबल प्राली र टाइम्स हायर एजुकेशन बीच रणनीतिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
1: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान शुरू गर्दै उनको राहदानी रोक्का गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो।
2: अब शेयर बजार मापक नेप्से परिसूचक बिहिबार पनि घटेको छ। नेपाली स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यस दिन 8.50 अङ्क 0.31% घटेर 2651.52 अङ्कमा बन्द भएको हो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा जनधनको ठूलो क्षति भएको छ। भूकम्पमा 188 जनाको मृत्यु भएको छ भने 1500 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेजले जानकारी दिनुभएको छ।
1: अब खेल खबर। विश्वकप फुटबल 2026 अन्तर्गत बिहिबारसम्म एबाट मेक्सिको र दक्षिण अफ्रिका, सम्म बीबाट स्विजरल्याण्ड र सह आयोजक क्यानाडा तथा सम्म सीबाट ब्राजिल र मोरक्को क्रमशः सम्म विजेता र उपविजेता बनेर अन्तिम 32 पुगेका छन्। त्यस्तै विश्वकप अन्तर्गत नै अहिले ट्युनिसिया र नेदरल्याण्ड्स बीचको खेल जारी छ। जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्याण्ड्स 2-0 अग्रता कायम गरेको छ भने नेदरल्याण्ड्सले 7 मिनटभित्र 2 गोल प्रहार गरेको थियो। त्यस्तै डायलस रंगशालामा जापान र स्वीडेनको खेल पनि अहिले जारी छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो। जति ठूलो स्थानीय तह उति टाढा सरकार शीर्षकमा उद्धव प्याकुरेलको विचार कान्तिपुरमा छापिएको छ। स्थानीय तहका ठूला संरचना सुशासनका लागि होइनन्, बरू जनताबाट सरकारलाई टाढा राख्ने औजार मात्र हो। यसले स्थानीय रूपमा काम गर्ने र गरेकालाई नेतृत्वमा आउन उल्झन सिर्जना गर्छ नै, सांस्कृतिक तथा सामाजिक स्थानीयतामा खासै चासो नराख्ने सेलिब्रेटीहरूलाई चुनाव जिताउन पनि सहयोग गर्छ।
1: जलवायु परिवर्तन र पर्वतीय जीवन शीर्षकमा नम्रता शर्माको विचार नागरिक दैनिकमा छापिएको छ। भूमि प्राकृतिक स्रोत तथा जलवायु अनुकूलन सम्बन्धी निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता र प्रभाव सीमित छ, जबकि वातावरणीय परिवर्तनबाट सिर्जित बोझको ठूलो हिस्सा उनीहरूले नै वहन गरिरहेका छन्। हिन्दूकुश हिमालय क्षेत्रबाट अमुदरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र, इरावती, सल्विन, मेकोङ, याङसे, पहिलो नदी र तरिम सहित एसियाका प्रमुख नदी प्रणालीको उद्गम हुन्छ। यी नदीले करिब 24 करोड़ मानिसलाई पानी, पारिस्थितिकीय सेवा तथा जीविकोपार्जनको अवसर प्रदान गर्छन्।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा दरो बहस नेपाली बहस
2: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिसोम फाइबर नेट

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर सुनिराख्नु भएको छ. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ. नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो र यसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौँ. र नेपाली बहसमा हामी यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको विषयलाई जोड्न चाहन्छौँ. 7 गतेबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आजसम्म आइपुग्दाखेरि झन्डै 5 दिन बितिसकेको एउटा अवस्था छ. आज 12 गते हामी शुक्रबारसम्म आइपुगेका छौँ. 7 देखि 9 3 दिनसम्म चल्ने महाधिवेशन भनिए तापनि प्रत्याशीहरू बीच रस्साकसी चलिसके पछाडि यो महाधिवेशन लम्बिएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्य बन्दका निम्ति रस्साकसी थियो. धेरै आकांक्षीहरू थिए र हिजो राति मात्रै मतपरिणाम आइसकेको छ. करिब 900 जना केन्द्रीय सदस्यका लागि भोटिङ भएको थियो. 1 जनालाई भोट गर्नका लागि कम्तीमा पनि 15-20 मिनट समय लाग्ने बताइएको थियो. धेरै पदाधिकारीहरूले उत्साहपूर्वक ढङ्गले महाधिवेशनमा सहभागिता जनाएका छन् र यो महाधिवेशनले एउटा सन्देश दिन खोजेको छ. कतिपय रूपमा केही भद्रगोलहरू पनि भएको विषयहरू सँगसँगै जोडिएर पनि आएका छन् भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छ कि लैजाँदैन भन्ने खालको विषय पनि छ. पुरानै पार्टीहरूको झल्को दिने खालको पनि देखियो. राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन पुराना दलहरूभन्दा फरक भएको दावी गर्ने नथाक्ने राज्यसभाभित्र असन्तुष्टि पहिलो महाधिवेशनमै छताछुल्ल भएको छ. धेरै नेता कार्यकर्ताहरूले नेतृत्वको कार्यशैलीप्रति पनि आवाजहरू उठाउन थालेका छन्. भोटिङ मेसिनमै सेटिङ गरेको आरोप समेत यतिखेर लागेको थियो. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ भोटिङ मेसिनमै पनि सेटिङको आरोप लाग्यो. जहाँ चाहिँ राष्ट्रसभाको महाधिवेशन ढिला गरी सुरु भएको, निर्वाचन नै विवादित बनेको थियो. थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिन कायम गरिएको क्रम संख्यामा चलखेलको समेत आरोप लगाएका थिए. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ. निर्वाचनमा 1/3 प्रतिनिधि मतदानभन्दा बाहिर थिए र प्रवासबाट पनि केही मतदाताहरूले आफ्नो मतदान गरेका थिए. अब राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीहरूको निर्वाचन हुँदैछ. आज पदाधिकारीमा पनि धेरै नेता कार्यकर्ताहरूको आकांक्षा त्यहाँ देखिएको छ पदाधिकारीमा. र पदाधिकारीहरू चयनका लागि पनि मतदान प्रक्रियाबाटै जाने गरी तयारी भएको भन्ने बुझिएको पनि छ. आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई बलियो र शक्तिशाली एकढिक्का बनाउनका निम्ति जुन किसिमको भूमिका खेल्नुपर्ने थियो त्यो भूमिका चाहिँ पुरा गर्न सके कि सकेन, आज हामी चर्चा गर्न चाहन्छौँ. आदरणीय श्रोता, अब राष्ट्रिय स्वतन्त्र पार्टीले देश हाक्ने जिम्मा पाएको छ. जनताको यति राम्रो मत पाएको छ, उभार पाएको छ. यो जनताको मत, यो उभारलाई यो पार्टीले संस्थागत गर्न सक्छ कि सक्दैन, आजको मुख्य चुनौतीको विषय पनि रहेको छ. देशभरका लाखौँ जनताले हामीलाई सुनिराख्नु भएको छ. आजको बहस हामी विशेष गरी यतातर्फ पनि केन्द्रित रहनेछौँ र सरकार, जुन किसिमले शक्तिशाली सरकार निर्माण भएको छ, यो शक्तिशाली सरकारले यसका 3 महिना चुनौतीका बीच पनि प्रशासन सुधारमा सरकार सक्रिय बनेका कतिपय विषयहरू पनि छन्। मन्त्रालय घटाएर खर्च कटौती, सम्पत्ति छानबिन आयोग गठन, डिजिटल सेवा विस्तार र अवैध बेटिङ नियन्त्रण, शिक्षा क्षेत्रमा परीक्षा नतिजा समयमै प्रकाशन, नागरिक एप मार्फत सेवा विस्तार लगायतका सरकारका सकारात्मक काम थालेर प्रशंसा कमाएको सरकारले संसद कर्मचारी र सुकुम्बासीलाई विश्वासमा लिन नसकेको भन्दै आलोचना खेप्नु परेको छ. आर्थिक सुधारका एजेन्डाहरू चाहिँ ओझेलमा परेको भन्ने खालका विषयहरू पनि यतिखेर जोडिएर आएका छन्। आजको नेपाली बहसमा हामी कुराकानी गर्न चाहन्छौँ. अहिले सरकारलाई धेरै खालका चुनौतीहरू छन् तर सरकारलाई चुनौती भए तापनि सरकारले आफूलाई बलियो ढङ्गले स्थापित गर्न सक्नुपर्दछ. यस कुरामा सरकार पछि हट्न मिल्दैन. आदरणीय श्रोता, आज पदाधिकारी छान्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले. मैले तपाईँलाई जानकारी गराएको छु, चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको प्रथम महाधिवेशन पदाधिकारी चयनतर्फ उन्मुख बनेको छ. केन्द्रीय सदस्यहरूको चयन प्रक्रियापछि पदाधिकारी चुन्ने प्रक्रिया मार्फत महाधिवेशन उन्मुख भएको छ. केन्द्रीय सदस्यहरूको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुन थालेको छ. जसअनुसार खुला केन्द्रीय सदस्यमा 204 जनाले उम्मेद्वारी दिएकोमा सबैभन्दा धेरैमा डाक्टर सुनिम वाग्लेको पक्षमा परेको थियो. त्यसपछि क्रमशः अन्यहरूले पनि मतदानमा मत पाए. 158 सदस्यीय केन्द्रीय समितिमा निर्वाचित र मनोनित गरी
19 जना पदाधिकारीहरू रहनेछन्। सभापतिमा भने रवि लामी छानेले निर्विरोध चयन भइसकेका छन् भने 6 जनाका लागि निर्वाचन हुनेछ। प्रतिनिधि विवादका कारण महाधिवेशन भद्रकुल हुँदा केन्द्रीय सदस्य तथा पदाधिकारी चयनमा ढिलाइ भएको थियो। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ, आर्थिक एजेन्डाका विषयहरू चर्चा गर्न चाहन्छौँ। अहिले ठुला माछा भनिएका विभिन्न बेलामा सत्तामा आसीन रहेका व्यक्तिहरूको एकपछि अर्को पक्राउ पर्ने क्रम पनि जारी रहेको छ। नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि एक किसिमको सनसनी पैदा भएको छ। उहाँको बुटोलमा रहेको 35 बिघा जमिनको कृषि फर्मदेखि लिएर 30 करोड टोबाको सियर लगानीदेखि लिएर भैँसे पार्टीमा घर जग्गा जमिनहरू जोड्दाखेरि चाहिँ देखिएको रकमको विषयदेखि लिएर चाहिँ विभिन्न विषयमा चाहिँ उनको लगानी, विभिन्न क्षेत्रमा उनको लगानी रहेको विषयलाई लिएर आज चर्चा परिचर्चा भइरहेको छ। सरकारले त्यसलाई सूक्ष्म रूपमा अध्ययन अनुसन्धान गरेर यतिखेर प्रहरीले छानबिन गरिरहेको छ। विशेष अदालतमा मुद्दा दायर गरेको थियो अख्तियारले। अहिलेको अवस्थामा सुशासन युक्त नेपाल र सुशासन युक्त समाज चाहिन्छ भन्ने ढङ्गले सरकार अगाडि बढेको देखिन्छ। आजको नेपाली बसमा यसै विषयमा पनि कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: खरो विषयमा दरो बहस, नेपाली बहस।
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
5: डिश होम फाइबर नेट।
6: यतिखेर हाम्रो बेसमा स्याङ्जा क्षेत्र नम्बर 1 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र पर्यटन क्षेत्रका जानकार धनञ्जय रग्मी हुनुहुन्छ। रग्मीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ हजुर।
6: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जुन तरिकाले 7 गतेदेखि 9 गतेसम्मका लागि समय सीमा दिएको थियो, आज त 12 गते भइसक्यो, अझै पनि पदाधिकारीको निर्वाचन आज हुँदैछ, यो भद्रकुल किन भयो धनञ्जी?
7: केही समय केही प्राविधिक कारणहरू थियो होला, अब आयोजकले काम गर्दै जाँदा प्राविधिक कारणहरू होला, अब केही ठ्याक्कै अहिले यसको के कारणले भयो भन्ने बाहिर ल्याइसकिएको छैन। अब पहिला सोचिएको भन्दा अलिकति प्रतिनिधिहरू पनि बढ्दै गएको थियो होला होइन, अब सबै अब ठ्याक्कै अब यसको अब भनौँ न पार्टी पङ्क्तिमा भित्रबाट यसको के कारणले यस्तो भयो भन्ने थाहा छैन। अब 1-2 दिन बढ्ने, अब प्राय जसो सबैको महाधिवेशनमा यस्तो अलिअलि धेरै भनौँ धेरै नै कार्यकर्ताहरूको उपस्थिति हुने, त्यसले गर्दा म्यानेजरमा अलिक गाह्रो भयो कि जस्तो लाग्छ।
6: होइन, तपाईँकै पार्टीका प्रवक्ता मनिष कुमार झाले पनि भन्नुभयो व्यवस्थापकीय कमजोरी प्रति लज्जित छौँ भनेर, उहाँले आफै बोल्नु भएको छ क्या?
7: अब होइन, ठिक छ, अब कहिलेकाहीँ ठुला कामहरू पहिलो महाधिवेशन थियो, अब काम गर्दा गर्दै साथीहरूले केही प्राविधिकहरू कुराहरू मिलाउन खोज्नु, प्राविधिक हिसाबले अलिक राम्रो काम गरौँ भनेर जाँदाखेरि यहाँ डिजिटल हिसाबले सबै लिएर जाने भन्ने क्रममा चाहिँ अब पहिला जस्तो परम्परागत शैलीलाई तोडेर नयाँ तरिकाले लिएर जाने, सहज बनाउने, अलि पारदर्शी बनाउने क्रममा चाहिँ अब भने जस्तो अब जुन टिमले जुन एस्योरेन्स दिएर गएको थियो अरे, जुन चाहिँ टिम उनीहरूले भनेको टाइममा आफ्नो काम डेलिभरी दिन सकेनन् र त्यसले गर्दाखेरि अलिकति समस्या भयो भन्ने कुरा छ।
6: होइन, तपाईँ पनि त सन्तुष्ट हुनुहुन्न नि त यो यो महाधिवेशनको व्यवस्थापकीय पाटोप्रति? तपाईँले पनि भन्नुभएको छ पदाधिकारीहरूले अन्तर्राष्ट्रिय रूपमै राष्ट्रसभाको बेइज्जत गराए भनेर, आज सामाजिक सञ्जालमा यत्र तत्र तपाईँको जताततै आएको छ नि त धनञ्जय रेग्मीजी, तपाईँ आफै सन्तुष्ट हुनुहुन्न नि त त्यहाँ समावेश हुँदा हुँदै गर्दाखेरि किन?
7: होइन, अब केही साथीहरूले इन्टेन्सनली नै ढिला इन्टेन्सनली नै ढिला गरेका नि हुन सक्छन् अथवा केही कारण अब त भित्रको यहाँ अहिले त्यही भएर यसको लागि एउटा बैठक बसेर नै यसको ओभरअल मूल्याङ्कन गर्न आवश्यक छ, कुन ठाउँमा कुन पाटो कसका कारणले ढिलो भयो भनेर। अब महाधिवेशन अब आज सिद्धिन्छ, सबै सिद्धिसकेपछि पक्कै पनि अब यसको लागि बैठक बस्ला, त्यो पछि मात्रै भन्न सक्यो, किनभने यो एउटा सानो एउटा व्यक्ति अथवा एउटा सानो समूह मात्रै होइन, यसमा ओभरअल धेरै व्यक्तिहरू लागेका छन्, एउटाले डिले गर्दाखेरि समग्र उसमा नै अब सम्बन्ध समग्र व्यवस्थापनलाई नै असर परेको छ, त्यसैले को को व्यक्तिहरूले कुन चाहिँ जिम्मेवारी लिनुभएको थियो र उहाँले के वहन गर्न सक्नु भएन त्यसमा चाहिँ एकपटक यो सबै इभ्यालुएसन हुन बाँकी नै छ। अब यो पक्कै होला, भइसकेपछि बल्ल बाहिर आउला, अब अहिले चाहिँ म कसैलाई यो आक्षेप लाम्न, पक्कै पनि यो अब सरस्वती यहाँ आएका सबैले अनुभव गरेको कुरा चाहिँ जुन हिसाबले महाधिवेशन अरू पार्टीमा यस्तो हुनु स्वाभाविक हो, अरूलाई त्यति धेरै दोष दिँदैन, तर अब राष्ट्रिय स्वतन्त्र पार्टी जतिको पार्टीले चाहिँ यो आयोजना गर्दाखेरि अब सबैलाई उदाहरणीय यस्तो हुनुपर्छ भन्ने खालको हुनुपर्नेमा त्यो सोचेको आशा गरी अनुरूप हुन सकेन भन्ने कुरा हो. अब पक्कै पनि केही कमजोरी भए अब विभिन्न कारणले हुनसक्छ, योमा चाहिँ एउटा प्राविधिक त्रुटि र दिएका जिम्मेवारीहरू नसक्ने व्यक्तिहरूले पनि गर्छु भनेर जुन जिम्मेवारी लिए त्यसले चाहिँ नै अलि समस्या पार्यो जस्तो लागिरहेछ. हेरौँ, यसको पक्कै पनि समीक्षा हुन्छ, समीक्षा भइसकेपछि बल्ल कङ्क्रिट के कारणले भयो भन्ने कुरामा पुग्न सकियो होला.
6: धेरै महाधिवेशन प्रतिनिधिहरूले पनि त यसमा आपत्ति जनाएका छन् नि त, होइन? धेरै त भोटै नहालिकन
7: सबैले देखेका छन् अब त्यसलाई. अब समग्रमा यसमा हिजो हामी केही साथीहरू अब
6: निर्वाचन एपीआई भन्दा बढी प्रतिनिधि त मतदान बाहिर पनि त रह्यो नि त धनञ्जयजी.
7: होइन, आएर अब उनीहरू जसले चाहिँ इच्छा देखाएका थिए जो बसे उनीहरूले पाए. अब समय अलि ढिला भएकोले केही व्यक्तिहरू फिर्ता जानुभयो. त्यो कुरा चाहिँ एउटा अलिकति चितवन आइसकेर पनि मतदान गर्न नपाउनु भनेको कुरा चाहिँ
6: जस्तो योग्य 4,311 जना प्रतिनिधि हो तपाईँहरूको, होइन? तर त्यहाँ चाहिँ 2,959 जनाले मात्रै मतदानमा सहभागिता जनाएका छन् क्या. करिब करिब 352 प्रतिनिधि त मतदान प्रक्रियाबाटै 1,352 जना त बाहिरै रहे नि त, होइन?
7: होइन, यो कारण भयो चाहिँ डिले हुनाले र व्यक्तिहरू अब यस्तो थियो नि, अब कुनै पनि महाधिवेशनमा आइपुग्दाखेरि विभिन्न काममा इन्भल्भ भएका मान्छे हुन्छन्, विभिन्न उनका आफ्ना पर्सनल सेड्युलहरू हुन्छन्, ती कुराहरूमा पक्कै असर पर्यो र कतिपय ले अरू छोड्नै नहुने काम भएकोले फिर्ता जानुभयो. अब पक्कै केही गाउँतिर स्पेसली पहाडी जिल्लाबाट आएका साथीहरूलाई अब तराईतिरकैलाई बरु त्यति समस्या भएन, नजिकै थियो, बरु घर घर नि मतदान सुरु भएपछि हामी पनि गऱ्यो. अलिक टाढाबाट आएका साथीहरूलाई उहाँहरू चाहिँ फिर्ता गएपछि आइदिनु भएन. अब हाम्रो सक्ने सम्भावना पनि थिएन, होइन? खर्च पनि अलिकति बढेरै गयो चिताउन. फेरि गर्मी थियो, सबभन्दा अर्को प्रतिकूल भनेको यहाँको मौसमै यति धेरै छ टेम्परेचर कि यस्तो गर्मीमा पहाडतिर आएका व्यक्तिहरूलाई यो बस्न त यसै उकुस मुकुस भयो. अनि उहाँहरू त्यो कारणले पनि हो, एकातिर पैसाको पनि समस्या नै भयो होला,
6: आर्थिक दबाब भयो. खानपिनको त राम्रै व्यवस्थापन थियो नि त, होइन? म्यानेजमेन्ट गरिरहेको थियो खानपिनमा त राम्रै. त्यहाँ खसी दैनिक चाहिँ 9 क्विन्टल 9.5 क्विन्टल बिक्रिरहेको छ भन्ने विषय पनि आएको थियो नि त, होइन? सञ्चार माध्यममा मासु भात राम्रै व्यवस्थापन.
7: खाना त यस्तो हजुर, खाना त ब्याङ्केटहरूलाई म्यानेज गर भनेपछि उनीहरूले आफ्नो स्ट्यान्डर्डको जे दिन सक्ने थियो त्यो खानाहरू राम्रो गरेर चाहिँ यो गर्मीमा अलि मेन्टेन गराएर दिएर
6: एउटा
7: च्यालेन्ज थियो. तर उहाँहरूले त्यहाँ खानामा कुनै कम्प्लेन छैन, हाइजिनमा कुनै कम्प्लेन छैन. प्रायः सबै नेता कार्यकर्ता सबैले त्यही खाना खाएछन्, होइन? काम गर्न जतिले त्योमा खानामा कुनै प्रब्लम छैन. ब्याङ्केटलाई जुनलाई दिएको थियो उसले राम्रो काम गरेछ.
6: तर भोटिङ मेसिनमा पनि सेटिङको आरोप लागेको विषय पनि कता कता आएको थियो, यो सुन्नुभयो धनञ्जयजी?
7: त्यो सम्पूर्ण गलत. यो अफवाह कस्तो छ भने अहिले राष्ट्रिय जनता पार्टी एउटा अब अलि यसै पनि चाहिँ हारिको सरकार बनाएर बसेका पार्टी भयो. अब यिनलाई बदनाम गरौँ भनेर अहिले धेरै साथीहरूलाई फुर्सद पनि छ. पहिलाका अलि अन्य विपक्षी दलका साथीहरूलाई अलि फुर्सद पनि छ. अब के गर्ने त भन्दा अब राष्ट्रिय जनता पार्टी ले पनि आइटीबाट जे भन्यो अब एक प्रकारले एउटा आफ्नो मिसनमा पुग्यो भने चाहिँ अब राष्ट्रिय सङ्घ पार्टीले त सही दिशा लिएर हिँडेको थियो. यिनीहरूले अहिले अब राष्ट्रिय सङ्घ पार्टीलाई बदनाम गरौँ भनेर अब जस्तो मैले नै यो व्यवस्थापन यो कारणले मैले त आफ्नो पार्टीभित्र नै कहिले काहीँ के हुन्छ भन्दा आलोचना गऱ्यो भने गलत छ भने हामी गलत छौँ भन्नुपर्छ. अब त्यसैको चाहिँ भन्या कुरा समग्रमा के भनौँ भन्ने काटेर एउटा पछाडिको थोरै क्लिप लिएर भाइरल बनाए, होइन? त्यस्तो त यहाँ सबैको गरिरहेका छन्. अब असन्तुष्टि छ यो कारणले यो भयो, तर त्यहाँ केही भनेका पोजिटिभ पक्षहरू पनि थिए, ती कुरा राखिएन. र अहिले बदनाम गर्नलाई चाहिँ चौतर्फी यही मौका हो, कसैले केही बोल्यो भने त्यसमा भनौँ न त्यही कुरालाई लिएर अगाडि बढौँ भन्ने र प्रतिपक्ष कुनै अरू अप्सन नभएपछि यतातिर लागेका हुन्. अब यी कुराहरूले त खासै ठुलो
6: केन्द्रीय समितिमा धनञ्जी तपाईँले त अगाडि नै भनिसक्नु भएको थियो आफूले आफूलाई चाहिँ मलाई अब यिनीहरू मतदान गर्दैनन् भोटिङ गर्दैनन् साथीहरूले चाहिँ कुट्न थालिसके
7: गरौँ गर्न भन्दा नि अब मलाई केही छैन. म आफ्नो विज्ञताले आफ्नो त्यो ठाउँमा पुग्ने भने मैले के कसरी सहयोग गर्ने भन्ने कुरा थियो. अब त्यहाँ नराख्दाखेरि पनि पार्टी हो, अब यसलाई बाहिरबाट बसेर नि झन् कम जिम्मेवारीमा बसेर धेरै सहयोग गर्न सकिएला, त्यसमा केही छैन.
6: तर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले त्यहाँ चितवन महाधिवेशनबाट एकताको सन्देश दिन सक्नु पर्थ्यो, सबै प्रतिनिधिहरूको चाहिँ आक्रोशलाई चाहिँ एक ढिक्का बनाएर लैजान सक्नु पर्थ्यो, यो त कता कता भद्रगोल जस्तो हामीले बाहिरबाट हेर्दाखेरि पनि उतातिर अर्कोले असन्तुष्टि व्यक्त गरेका छ, उतातिर अर्कोले गरेका छ. हिजो राजीव खत्रीजी लगायत म देख्दै थिएँ, यो नो भोटको चाहिँ धज्जी उडायो भन्ने विषय थियो, होइन, ज्वालाजीले चाहिँ मेरो ज्वाला छुटायो भन्दै उहाँ कराइरहनु भएको थियो, अनि अन्य केही प्रतिनिधिहरूले चाहिँ व्यापक रूपमा चाहिँ आलोचना गरिरहनु भएको थियो.
7: अब यो इलेक्ट्रोनिक भनौँ न विद्युतीय माध्यमबाट गर्ने क्रममा अब मान्छेका टाइटल नाम लामो हुने त्यो अब त्यसलाई म्यानेज गरेर सिस्टममा राख्ने क्रममा आइटीको सुझाव अनुसारले अब जस्तो कोही इन्जिनियर थिए, कोही डाक्टर थिए, होइन, अब यिनीहरूका इआर नलेखिनु, डाक्टर नलेखिनु भने अब त्यस्ता कुराहरू चाहिँ हटाइदिएको छ. ती कुराहरूलाई पनि अब साधारण रूपमै लिनुपर्छ. अब यो सङ्ग्रहला भनेको चाहिँ ब्र्याकेटमा अथवा एपोस्ट्रोफी कमा भित्र राख्ने गर्नुभएको थियो होला उहाँले, त्यो भएर पनि यो नाम परेन. उहाँको आफ्नै नामबाट उहाँ चिन्नुहुन्छ भन्ने हिसाबले कुरा हो. तर जसले थियो भने पनि उहाँहरू जितेरै आउनु भएको छ जस्तो लाग्छ मलाई. त्यसैले यो अब यस्तो छ क्या, अब यो त्रुटि हेर्न खोज्यो भने धेरै देखिन्छन्. मैले ब्याङ्कै राम्रो भयो नि भन्दिनँ, कमजोरी धेरै छ, व्यवस्थापकीय हिसाबले कमजोरी धेरै छ, जुन चाहिँ त्योभन्दा धेरै राम्रो हुन सक्थ्यो. एक दुई, अब प्रतिपक्ष साथीहरूले यो मौकामा अब केही पाइएन, घर पनि फुर्सद अलि बढी छ नि त अहिले प्रतिपक्ष साथीहरूलाई, काम त केही छैन, अब कतै कुनै पोजिसन छैन भने चाहिँ उनीहरूको काम अब सोसियल मिडिया बस्यो गाली गऱ्यो लेख्यो, म हेर्छु मेरैलाई पनि लेखिरहेका कमेन्ट. राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूभन्दा काङ्ग्रेस एमालेका भिजिरहेका साथीहरू जुन हिजो अब चुनाव जित्न सकिएन भने दोष भनेको अब के अरे आफै बस्ने, सबैलाई अब त्यो निर्देशनै पार्टीले दिए जस्तो प्रति हामीहरूको उसमा चाहिँ सत्तापक्षलाई गाली मात्रै गरे बस्छ, दिनमा पाँचवटा मेसेज गालीहरू लेख भनेर माथिबाट नै निर्देशन भएर लेखिया जस्तै हाल्छन् क्या, होइन. तपाईँ हेर्नुभयो भने यसो अनि कसले हो त के कमेन्ट गर्यो भने के त नेपाली काङ्ग्रेसको मान्छे हुनुपर्छ, त कि एमालेको मान्छे हुनुपर्छ, कुरा त्यही हो. त्यही भएर प्रतिपक्षलाई पनि अपाध्य भयो. अब बरु मैले किन यसो भन्दिनँ भन्दाखेरि मैले चाहिँ अब हाम्रै पार्टी होस् जसको पार्टी होस् राम्रो व्यवस्था राम्रै हुनुपर्छ, र धेरै मान्छेहरू यहाँ धेरै जान्ने मान्छेहरू पनि भएकोले तिनीहरूलाई सहयोग लिएर अलिक राम्रोसँग गर्न सक्यो, व्यवस्थापन पनि राम्रो गर्न सक्यो भने
6: केन्द्रीय सदस्यमा जो जो विजय हुनुभयो, यो फेसबुकले, युट्युबले, टिकटकले, होइन, जता जता अल्गोरिदमले चाहिँ उनीहरूको अनुहार चाहिँ अगाडि ल्याएको थियो, त्यस्तै व्यक्तिहरू विजय भएको देखियो नि त त्यसमा.
7: अब ठिक छ, अब यो त अब अहिले एआईको जमाना हो, अब जसले जे जान्ने त्यो प्रयोग गर्छन्. अब त्यसमा चाहिँ उहाँहरू फेरि नोन फेस थियो, म आफै भोट हाल्न बसेँ, मलाई त मैले पनि त हाल्दाखेरि यो एउटा त्यो जुन हिसाबले अब त्यति भनौँ न 60+ व्यक्तिलाई भोट दिँदै गर्दाखेरि खुल्लातर्फ अरूमा बरु भूगोलतर्फका सहज थियो, धेरै मान्छे थिएनन्, 18-20 एउटा स्क्रिनमा देखियो, यसो नाम चिनेका हुँदो रहेछ. देशभरिबाट गर्दा सबैको नाम पनि थाहा नहुने, अनि तपाईँले थोरैमा पनि
6: थाहै भएन नि, त्यो त अन्दाजी हाल्नु पर्ने भयो, अन्दाजी हाल्नु पर्ने भयो, होइन, 64 जनालाई त अन्दाजी हाल्नु पर्ने
7: भयो हुनाले सबैका नाम कन्ठ नहुने. त्यही भएर कतिलाई हाल्नै मन नलागेको, कामै नलाउने व्यक्तिलाई पनि
6: जबरजस्ती हाल्नु पर्यो,
7: त्यहाँ मत गएको छ, त्यो चाहिँ एउटा कमजोरी भएकै हो.
6: अब 64 जनालाई चाहिँ मन लागि नलागि हाल्दै नहालेपछि
7: बाध्यता त नि गलत भयो. अनि दोस्रो को हो को त नामले व्यक्तिले चिनेको छैन, अनुहार पनि अनुहार देखिया भए कहिले काहीँ यो व्यक्तिले यस्ता धारणाहरू व्यक्त गरेका थिए भने केही सोचेर सम्झेर दिन सकिन्थ्यो. अनुहार नदेखिँदाखेरि पक्कै मैले नै त्यहाँ मैले दिएका मतमा अब 64 जनालाई मैले मत हाल्दै गर्दा मलाई लाग्छ 25 जना जति

0: धनञ्जय जी,
1: अब यो इलेक्ट्रोनिक सिस्टममा जाँदा कमसेकम कसलाई लिनुपर्ने भन्ने यो बाध्यात्मक त नहुनुपर्ने हो भोटिङ भनेको, तर अब यसो मेरो अरू भन्नु त खासै केही छैन, तर न खोइ कुनै प्राविधिक कारणले नै सबै यो हुँदा हुनै पर्ने भन्ने खालको रहेछ कि नभए भने फेरि यो क्लस्टर विभिन्न क्लस्टरका मान्छेहरू नपर्ने हुनसक्छ भनेर पनि बाद अब जुनको महिला क्लस्टरको होला समावेशीको उसमा चाहिँ हेर्दाखेरि सबैतिरबाट मान्छे ल्याउनुपर्ने संविधानको मर्मलाई पनि समेट्नुपर्ने त्यो हिसाबले चाहिँ यो गरिएको है जस्तो लाग्यो मलाई। अब यो म फेरि आयोजक समिति कतै नभएको हुनाले होइन सामान्य एउटा साधारण सदस्यको रूपमा मात्रै पुगेका थिएँ होइन, अब त्यो हैसियतमा मैले अहिले ठ्याक्कै कुन कारणले के निर्णय गरेँ भन्ने चाहिँ पार्टीले गरेको निर्णय हो, पक्कै पनि केही न केही प्राविधिक कारणहरू रह्यो होला। मलाई लाग्छ त्यही महिलाको अनि उही संविधानको मर्म अनुसारले काम गर्ने क्रममा सबै हाल्दाखेरि सबैतिरबाट दलितबाट तपाईँको जनजातिबाट महिलाबाट सबैको चाहिँ सामूहिक प्रतिनिधित्व हुन सक्छ, त्यसले सबै हाल्न लाग्ने अनि त्यो क्लस्टर छुट्टा छुट्टै गरेर त्यसबाट तानेर ल्याउने भन्ने थियो होला जस्तो लाग्थ्यो क्या मलाई।
0: अब राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनले के सन्देश प्रवाह गर्यो, अहिले चाहिँ तपाईँहरूलाई थाहा छ नि त होइन अहिलेको त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको जुन किसिमको प्रस्ताव छ प्रतिवेदन त्यहाँ सार्वजनिक भएको छ, संघीयतामाथि निर्मम रूपमा प्रहार गर्न खोजेको भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। अब पुनर्संरचना गर्नु पर्यो प्रदेशलाई, गैरदलीय बनाउनु पर्यो स्थानीय तहलाई, प्रत्यक्ष कार्यकारीकै दिशामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्या छ। अब यसले संविधानलाई च्यालेन्ज दिने काम गर्यो भने चाहिँ यो राम्रो हुँदैन भनेर राज्यसभाकै सांसद जस्तो लाग्छ अमरेश कुमार सिंहले स्टाटस लेख्नु भएको थियो हिजो।
1: अब यस्तो छ, यो कुरालाई बसेर हेर्नुपर्छ। तपाईँको 1 अर्बभन्दा बढीको प्रशासनिक खर्च बोकेको एउटा संघीयता छ, हिजो आवश्यकता थानियो, अब तपाईँको त्यो बेला अब लिएर आइयो, आज 2/3 सरकारले अब भनौँ न यो चिज त्यति धेरै आवश्यक छैन, अब यसको मूल्याङ्कन यसरी इभ्यालुएसन गर्ने बेला पनि आएको छ कि हामी संघीयता आइसकेपछि प्रदेश बनाइसकेपछि हामीले प्रदेशले कतिको उपलब्धि हासिल गर्न सक्यो, स्थानीय सरकारलाई नै बढी अलि बलियो बनाएर अलि बढी राइटहरू दिएर बिचमा प्रदेशहरू हटाउँदा कस्तो हुन्छ भन्ने कुराहरूमा त अहिलेसम्म हामीले राम्रोसँग बहस चलाएका छैनौँ नि। हामीले यसमा चाहिँ केलाम्नु पर्ने कुरा के छ भने पक्कै पनि हामीले केलाएका छैनौँ भन्दै गर्दा हाम्रो पार्टीले त्यसका विभिन्न पक्षहरूमा अध्ययन गरिरहेको, त्यसका खर्च, त्यसबाट परेको प्रभाव, त्यसबाट गुण विकासको विकासको सन्तुलन के रहेको भन्ने कुराहरूलाई अब यो फेरि त्यसको भ्यालुएसन इभ्यालुएसन गरिसकेपछि मात्रै समीक्षा गरेपछि मात्रै अगाडि आएको कुरा हो होइन। अब मैले पनि सरसर्ती हेर्नुहुन्छ भने अब यो मेरो एउटा व्यक्तिगत धारणा है,
0: पार्टीको होइन
1: हजुर,
0: प्रदेश संरचनाको काम छैन अहिलेको अवस्थामा।
1: मलाई लाग्छ स्थानीय त अहिले म हेर्छु, अस्ति प्रदेशमा पनि यहाँ बजेट बनाउँदै गर्दा त्यसको कुनै खासै मैले प्रदेशको देखेको छैन। हामीलाई चाहेको स्थानीय विकास होस् भन्ने हो भने बरु स्थानीय सरकारका स्थानीय वडाहरू पनि सङ्ख्या कम गरौँ, त्यहाँ अलि बढी अधिकार दिउँ, अलि धेरै बजेट पठाउँ, त्यहाँका सेन्तिना समस्याहरू त्यहीँबाट सल्भ गरौँ भन्ने काम गरियो भने जनताहरूसँग जन्नजिक हुन्छ। किन यो हामीले संहिता ल्याएको जनतासँग पहुँच पुर्याउनलाई हो, तर जनता पहुँच त स्थानीय सरकारभन्दा माथि आएर उनीहरूलाई प्रदेश सरकार र उनीहरूलाई केन्द्र सरकार एउटै हो क्या, दुइटै आफ्नो पहुँचभन्दा बाहिर यो अनावश्यक खर्च ल्याइयो र विगतमा सत्य मैले भन्दा हामीले अन्याय केही प्रदेशहरूलाई गऱ्यौँ भने प्रदेशका यो संरचनाहरू ल्यायो कुनै ठाउँहरूलाई होइन, हाम्रो पहिलाको जुन हिसाबले पोलिटिकल डिभिजन थियो त्योभित्र त्यति राम्रोसँग हेर्न सकिएन, धेरै बनाम भन्ने क्रममा त्यो ल्याउँदै गइयो, तर यसले गलतै यसले खर्च मात्रै बढायो क्या, यसले विकास बढाएन। त्यसैले मेरो पनि मैले यो अब म राष्ट्रिय सन्त पार्टीमा आउनुभन्दा पहिल्यैदेखि त मैले मेरो आफ्नो बौद्धिक हिसाबले अथवा मैले आफ्नो तरिकाले सोच्दै गर्दाखेरि प्रदेशको आवश्यकता किन मैले त्यस्तो ठुलो लजिक केही देखेको छैन, तर स्थानीय तहलाई नै अलि बढी पावर, अलि बढी पैसा र त्यहाँका यो सानसिना समस्या हुन्छ नि तिनलाई चाहिँ वार्षिक रूपमा नै माथि नआएर यो प्रदेशमा जाने जुन प्रशासनिक खर्च मात्रै 1.5 अर्ब छ त्यसलाई चाहिँ सर्लक्कै लाएर तपाईँ हामीले स्थानीय तहमा नै बाँडिदियो भने पनि तपाईँको एउटै तपाईँको हाराहारी मानव 5-6 5-1 अर्बै भयो भने नि तपाईँको 7 वटामा बाँडेर हेरियो भने पनि भनौँ न 15 अरब जति कुनै कुनै प्रदेशहरूमा पैसा प्रत्येक

0: त्यहाँको स्थानीयमा 10-15 अर्ब बढी नै दिन सकियो वार्षिक रूपमा भने पनि त विकास त अर्को हुन्थ्यो नि त, होइन र? त्यही भएर स्थानीय त प्रदेश स्थानीयमा बाँडिदिन सकियो भने अहिलेका त प्रदेशका त्यति एरियामा त झन् बढी विकास हुन सक्छ। त्यसैले मलाई लाग्छ यो खर्च कटौती गर्दा हुन्छ, अनावश्यक भर्ना गरेछ र कार्यकर्ता भर्ना भएका थिए क्या पहिलाको दिनमा, क्वालिफिकेसन केही छैन, नेता मात्रै बढाएछ। पहिला चाहिँ पोलिटिकल स्टेबिलिटी राख्नको लागि प्रत्येकलाई ठाउँ दिनु पर्यो भन्दै जाँदाखेरि चाहिँ त्यो भित्र नि फेरि कर्मचारीको संख्या बढाएको छ, अब तपाईँको कार्यालयको संख्या बढाएको छ, कतिपय कार्यालयको कामै केही छैन तर खडा गरिएको छ, त्यस्ता त्यसैले यी विविध कुराहरूलाई चाहिँ ध्यानमा राख्दा र देश साँच्चै नै विकास गर्ने हो भने प्रदेश संरचना चाहिँ मा पुनर्विचार चाहिँ हुनुपर्छ, पार्टीले सार्नु। मैले त्यसलाई अत्यधिक पोजिटिभ हिसाबले लिएको छु किन म यही चिजको नै अगुवाई अथवा यसको नै यसको पक्षमा बोल्ने व्यक्ति हो। अब यसमा केही बहसहरू चल्लान् र अब दुईको सरकार भएकोले बहसपछि पनि अब सरकारले यो कुरा लिएर आइसकेपछि पक्कै पनि अब यो हामीले 5 वर्षभित्र तपाईँको नेपालमा औषधीयताको उसमा चाहिँ यो प्रदेश चाहिँ पुनर्विचार हुन्छ तर स्थानीय त बढी बलियो भएर जान्छ होला।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद धनञ्जय रेग्मीजी, नमस्कार। उहाँ हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनञ्जय रेग्मी, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास ब्याङ्क लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: खास वर्ल्ड कप 2026 को अवसरमा सिजीटीभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजीटीभी, खेल सँगै भरोसा सँगै।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: IME गरौ। IME गरौ।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल IME बैंक, सबैका लागि बैंक।
6: डिसोम फाइबर नेट।
7: यतिखेर हाम्रो बेसमा संविधान भेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ कृष्णमान प्रधानजी। नमस्कार।
8: नमस्ते।
7: अहिलेको अवस्थामा अब ठुला माछाहरूलाई सरकारले बिस्तारै बिस्तारै पक्राउ गर्दैछ, होइन? हिजो लाग्थ्यो अब उहाँहरूलाई कसले छुन सक्छ, कसले पक्राउ गर्छ, होइन? देशको चाहिँ एउटा निकै ठुलो चाहिँ पावरफुल पोस्टमा बसेका व्यक्तिहरू हुन्, उनीहरूलाई चाहिँ केही पनि भन्नु हुँदैन भन्ने खालको जुन एउटा भाष्य निर्माण भएको थियो, अहिले धमाधम पक्राउ पर्दैछन्। नेकपा एमालेको उपाध्यक्षको पक्राउ प्रकरण पनि व्यापक रूपमा अहिले राजनीतिक विषयमा तरङ्गित भएको पनि छ। यो पक्राउको प्रकरण कस के हो, सम्पत्ति शुद्धिकरण के हो, यसमा अकुत सम्पत्ति आर्जनको के हो, कानुनी हिसाबले हामी चाहिँ यसमा कस्तो खालको सजाय हुन्छ, उहाँको मुद्दाको विषयमा यहाँको टिप्पणी के छ?
8: धन्यवाद यहाँलाई। अहिले जुन नेपाल सरकारले यो भ्रष्टाचारलाई शून्यमा झार्ने उद्देश्यका साथ जुन कार्यक्रम अगाडि बढाइराख्नु भएको छ, त्यो धेरै सराहनीय छ। कानुन अनुसार जति पनि व्यक्तिहरू, चाहे त्यो सरकारी पदमा हुनुहुन्छ हुनुहुन्थ्यो, चाहे त्यो व्यापार व्यवसाय हुनुहुन्छ हुनुहुन्थ्यो, उहाँहरूलाई कानुनी रूपमा कसरी काम गर्ने र कसरी उहाँहरूलाई कानुनी सम्पत्तिमा ल्याउने भन्ने विषयमा राज्यले सोच्नु चाहिँ ज्यादै उपयोगी नै हो। अब यस विषयमा अहिले जुन राज्यले विभिन्न पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायत विभिन्न व्यापार व्यवसायहरूलाई जुन हिसाबले उहाँहरूले अलि कानुनी दायरामा ल्याउन प्रयास गरिनु भएको छ, यो सराहनीय छ।
7: तर अहिलेको अवस्थामा जुन किसिमले विष्णु पौडेलजीको मुद्दा छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने के हो, यसमा चाहिँ आरोप प्रमाणित हुँदा कति वर्षको सजाय हुन सक्छ?
8: अब अहिले जुन हिसाबमा अहिले नेपाल सरकार अन्तर्गत जुन प्रहरीले जुन अनुसन्धान गरेर जुन अब व्यक्तिहरूलाई अहिले समात्ने काम भइरहेको छ, यो विषयमा चाहिँ कानुनले के भन्छ भन्दा, जुन व्यक्तिले जुन कसुर गरेको छ त्यही कसुर अनुसार अनुसन्धान हुनु पर्यो, प्रहरीले अनुसन्धान गर्नु पर्यो, त्यो अनुसार सरकारी वकिलले मुद्दा दायर गर्नु पर्यो, मुद्दा दायर गर्नु पर्यो, र त्यही अन्तर्गत न्यायपालिकाले पनि त्यसलाई जुन हिसाबमा कसुर ल्याएको छ त्यसलाई आवश्यक प्रमाणहरू, अनुसन्धान रिपोर्टहरू हेरेर मात्रै त्यसलाई कारवाही गर्नुपर्छ भन्ने व्यवस्था अहिले जुन कानुनमा छ। र तर यसको लागि चाहिँ अहिले जति पनि अहिले अनुसन्धानहरू हामीले हेरिराखेका छौँ, अहिले तपाईँले भनेको सम्पत्ति शुद्धिकरणको नाममा अहिले जति पनि अब पूर्व प्रधानमन्त्री, मन्त्री र अन्य व्यक्तिहरूलाई अहिले समात्ने कामहरू भइरहेको छ, यो चाहिँ अलिकति हिजो पञ्चायतको पालमा, यो पञ्चायतको पालमा पनि एउटा के परम्परा थियो भने त्यसमा चाहिँ शान्ति सुरक्षाको नाममा चाहिँ धेरै व्यक्तिहरूलाई समात्ने र पछि अदालतबाट कानुनी प्रक्रिया नपुगेको भन्ने हिसाबले जुन छोड्ने प्रकरण थियो, र अहिले पनि सम्पत्ति शुद्धिकरणको नाममा यो राज्यले एउटा यो जुन हिसाबमा यो अन्य पक्षहरूलाई दुःख दिने अथवा उहाँहरूलाई कारवाही गर्ने हिसाब जुन प्रयोग भइरहेको छ, यो विषय पनि अहिले धेरै व्यक्तिहरूबाट प्रश्न उठिरहेको छ। सम्पत्ति शुद्धिकरण भन्नाले चाहिँ के हुन्छ भन्दा, कुनै पनि व्यक्तिले त्यो पैसा अथवा रकम असुल गैर कानुनी रूपमा असुल गरेको हुनु पर्यो, अशुद्ध अशुद्ध पैसाहरू सङ्कलन गरे हुनु पर्यो र त्यसले के काम गरे हुनु पर्यो, जस्तो उदाहरण रूपमा चाहिँ उसले हात हतार बेचेर आमदानी गरेको हुनु पर्यो, ड्रगहरू बेचेर आमदानी गरेको हुनु पर्यो, त्यसरी त्यो पैसा दुरुपयोग भएको छ भने त्यसलाई सम्पत्ति अथवा अशुद्ध रकमलाई शुद्धिकरण गर्ने प्रक्रियामा कोही व्यक्तिहरू लागेको छ भने त्यसलाई सम्पत्ति शुद्धिकरण कानुन अन्तर्गत उहाँहरूलाई समात्नुपर्छ, कारवाही गर्नुपर्छ भन्ने व्यवस्था देखिन्छ।
7: कति वर्षमा जेल सजाय हुन सक्छ यदि प्रमाणित भयो भने?
8: अब मैले त्यसको फरक फरक छ त्यसकोमा चाहिँ होइन त्यसको चाहिँ विभिन्न हिसाबले त्यो कसुर अनुसारको फरक फरक छ त्यसको मात्रा हुन्छ त्यसको प्रक्रिया हुन्छ त्यसको विषय हुन्छ विभिन्न हिसाबले फरक फरक छ त्यो ठ्याक्कै यति नै भन्ने हुँदैन त्यो त्यस कारणले यसलाई के गरिन्छ भन्दा पहिलो कुरा त जुन अहिले जुन केही व्यक्तिहरू समातिरहेको अवस्था छ यो व्यक्तिलाई कुन कसुर लाग्ने हो त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो त्यसपछि समातिनु पर्यो त्यसपछि मात्रै अनि उहाँलाई अगाडि बढाउँदा चाहिँ न्यायचित हुन्छ होला अहिले पहिला समात्ने अथवा थुन्ने थुनेर मात्रै अनुसन्धान गर्ने भन्ने प्रक्रियाबाट चाहिँ अलिकति यो आतंकित रूपमा अहिले राज्यहरूले विभिन्न व्यक्तिहरूमा प्रयोग भइरहेको भन्ने अहिले जुन आवाजहरू गरिएको छ भाषित गरिएको छ योतर्फ चाहिँ नेपाल प्रहरीले पनि र सरकारी वकिलले पनि अलिक ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ
7: अब अहिलेको अवस्थामा यो अकुत सम्पत्ति भनेको के हो संविधान बिज्यू यो अकुत सम्पत्ति आर्जन गर्दाखेरि कस्तो खालको लागि सम्पत्तिलाई अकुत सम्पत्ति भन्ने यसको कानुनी पाटो के छ
8: अब यो अकुत सम्पत्ति चाहिँ विभिन्न कुन प्रक्रिया अब लेखमा आयो जस्तो अहिले जुन अकुत सम्पत्ति भने सामान्यत मान्छे के बुझाइछ भन्दा स्रोत नखुलेको व्यक्ति के रकमलाई उसले जस्तो दुरुपयोग गरेर कमाएको स्रोत नखुलेको कारणले त्यो सम्पत्तिहरूलाई जुन हिसाबमा स्रोत देखाउन नसकेको कारणले गर्दा अकुत रूपमा जुन भन्ने व्याख्या गरिएको छ उदाहरण रूपमा चाहिँ अब त्यो व्यक्तिले कसरी कमायो त्यो चाहे त्यो नेपालका नेपालको विभिन्न सरकारको विभिन्न तहमा चाहे मन्त्रीको रूपमा होस् चाहे कर्मचारी रूपमा होस् चाहे विभिन्न रूपमा होस् उहाँहरूले त्यो सम्पत्ति चाहिँ स्रोत नखुलेको सम्पत्तिबाट आय आर्जन गरेको छ भने तपाईँ जुन हिसाबमा अकुत सम्पत्ति अर्थात् त्यो आम्दानीभन्दा बढ्दा कमाएको सम्पत्तिलाई हामी अकुत सम्पत्तिको जुन व्याख्या गरिएको छ त्यो हो भने त्यही अन्तर्गत कारवाही गर्नुपर्छ भन्ने नै कानुनी प्रक्रिया हो
7: अब आज मलाई लाग्छ आज मात्रै हिजो मात्रै पनि एउटा समाचार आएको छ यो व्यापारी अजय सुमार्गीको पासपोर्ट समेत रोका गरिएको छ अग्रवालहरूका कतिपय सन्तानहरू चाहिँ जेलमा छन् होइन त्यसरी गोल्छारलाई पनि कानुनको कडघरामा ल्याइएको छ यो भ्रष्टाचारले त ठिलठिलो भएको रहेछ नि त देश त किशमानजी
8: मैले फेरि यहाँलाई अनुरोध गरेँ यदि कुनै पनि व्यक्तिले पदमा बस्दा वा पदमा नहुँदा पदको दुरुपयोग कुनै आर्जन गरेको छ भने त्यसको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई अगाडि बढाउनु पर्छ तर यदि कुनै गैर कानुन रूपमा अब अवैध रूपमा कुनै आम्दानी गरेको छ भने त्यो सम्पत्ति स्रोत अगाडि बढ्नुपर्छ जुन यहाँले भने चाहिँ अवैध सुविधा गुमाएकोमा होस् अहिले सायद अब अहिले विष्णु पौडेलजीको हकमा होस् चाहे दीपक खड्का पूर्व मन्त्रीको जुगमा होस् चाहे पूर्व प्रधानमन्त्रीहरूको हकमा होस् त्यो विषयमा चाहिँ पहिला फेरि मेरो अनुरोध के छ भन्दा हरेक कानुनको कसुरको लागि कानुन बनाइएको छ त्यो कुन कसुर त्यो जुन व्यक्तिलाई आरोप लगाएको छ त्यो व्यक्तिलाई कुन कसुर लगाउने त्यो विषय पहिला अनुसन्धान हुनु पर्यो हामी अहिले प्रचलन के छ भन्दा अनुसन्धान नगरिकन जुन हिसाबमा समात्ने प्रक्रिया छ त्यो चाहिँ अलिकति अब कानुनसम्मत भएन कि भन्ने चाहिँ धेरै मान्छेको गुनासो रहेको छ राज्यले हामीले के बुझ्नुपर्छ भन्दा राज्यमा रहेको अधिकारी जति पनि कानुन कार्यान्वयन अधिकारीहरू हुनुहुन्छ उहाँहरूले कानुनसम्मत काम गर्नुहुन्छ र उहाँले गल्ती गर्नुहुन्न भन्ने जुन एउटा कानुनी मान्यता छ त्यो अन्तर्गत गर्नु पर्यो अरू कुरा चाहिँ यदि कुनै विषयमा अनुसन्धान राम्रोसँग हुन सकेन र त्यो अभियोजन जुन अहिले अदालतले प्रमाणित गर्न सकेन भने त्यसलाई के गर्ने भन्ने विषय कानुन व्यवस्था छ उदाहरण रूपमा गलत नियोजले कुनै व्यक्तिलाई समात्यो गलत नियोजले मुद्दा चलायो भने ती व्यक्ति अधिकारीहरूलाई पनि कारवाही गर्ने कानुन व्यवस्था छ त त्यसैले हामी के गर्नु पर्यो भन्दा अनुसन्धान गर्नुहुन्न थुन्नुहुन्न कारवाही गर्नुहुन्न भन्ने मनसा हाम्रो होइन तर त्यो अनु त्यो चाहिँ सही रूपमा अनुसन्धान हुनु पर्यो सही रूपमा मुद्दा चलाउनु पर्यो सही रूपमा न्यायपालिकाले हेर्नु पर्यो अहिले हामीले के देखिरहेको छौँ ट्रेन भन्दाखेरि चाहिँ प्रहरीले बिना अध्ययन बिना अनुसन्धान सबै व्यक्तिलाई समात्ने त्यसपछि न्याय थपको लागि अदालतमा लैजाने र अदालतबाट पनि बिना प्रमाण कुन कुन उद्देश्यले समाते ल्याएको नबुझिकन जुन म्याथ थप गर्ने चारचोटि पाँचचोटि छचोटि अथवा तिस दिन चालिस दिनसम्म जुन थुन्ने परम्परा छ यसले गर्दा चाहिँ कानुनी रूपमा भन्दा यो अलिकति अलि आतङ्क मचाउने हिसाबमा जुन अहिले राज्यबाट काम भइरहेको छ त्यो चाहिँ अलिकति कानुनको दुरुपयोग भयो कि भन्ने धेरैको गुनासो अहिले हालेको छ राम्रोसँग अनुसन्धान गर्नु पर्यो अनि मात्रै त्यो व्यक्तिलाई सम्बन्धित व्यक्तिलाई समात्नु पर्यो र त्यसपछि मुद्दा चलाउनलाई चाहिँ सरकारी वकिलतालाई सहयोग गर्नु पर्यो र न्यायपालिकाले पनि त्यसलाई बुझेर मात्रै, अहिले न्यायपालिकाले पनि खालि यो मिडियाको भरमा अथवा अब विभिन्न मनसाको भरमा न्याय नगरिकन सही तथ्य रूपमा मात्र न्याय गर्न सक्यो भने मात्रै राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
7: होइन एउटा कुरा, क्या केस मान प्रधान छ, कुनै आरोप प्रमाणित भयो भने, होइन कुनै कनेक्सन देखियो भने, कुनै व्यक्तिसँग चाहिँ त्यहाँ चाहिँ साँडकाट गरेको देखियो भने, आउने स्रोतभन्दा बढी सम्पत्ति देखियो भने, प्रक्रिया त यही त हो नि त। भोलि अब गर्नुहुन्न रहेछ यो काम भनेर सबक सिकाउनु परेन भने क्या?
8: होइन मैले भनिसकेँ त,
7: सम्मान रूपमा चाहिँ कारागारमा त कसरी लगिन्छ भने क्या? अब हिजोदेखिकै ट्रेन हो नि त यो त, रवि लामिछानेलाई पनि त कारागार लैजाँदाखेरि त्यहाँ थुन्दाखेरि निकै ठुलो चर्चा भएको थियो नि त, होइन?
8: अरे मैले फेरि यहाँ भने, जुन रवि लामिछानेज्यूलाई हिजोको सरकारले जुन हिसाबमा जुन सहकारीको विषयमा चाहिँ मुद्दा चलाउनु पर्ने थियो होला, तर उहाँलाई साङ्गठनिक अपराधको रूपमा सम्पत्तिसँग रूपमा जुन हिसाबमा उहाँलाई अनावश्यक दुःख दियो, अनावश्यक मुद्दा लगायो भनेर त्यत्रो बेला ठुलो चहलपहल भएको होइन र, तर अहिले रवि लामिछानेज्यूको सरकार हुँदाखेरि फेरि त्यही काम दोहोऱ्याउने हो भने हिजो र आजमा के फरक भयो त? यसैले म के भन्छ, जुन रवि लामिछानेज्यू वा उहाँको समूहले राज्यको दुरुपयोग गरेर रवि लामिछानेलाई दुःख दियो भन्ने आवाज हिजो ठुलो रूपमा आएको थियो भने फेरि त्यो आवाज दोहोऱ्याउनलाई अहिले दिनु हुँदैन भन्ने छ। जस्तो अहिले रवि लामिछानेज्यूको हकमा अहिले नयाँ सरकार आइसकेपछि उहाँलाई यो सहकारीको विषयमा चाहिँ मुद्दा चलाएको ठिक छ, तर साङ्गठनिक अपराध र सम्पत्ति सुरुको मुद्दा चाहिँ उहाँलाई लगाएको बेसिक छ भनिसार जुन सरकारी वकिलबाट फिर्ता लियो, अहिले चारवटै जिल्ला अदालत पनि उहाँलाई जुन अहिले त्यो फिर्ता लिएको ठिक छ भनिएको छ भने करेक्सन त भएको छ त, तर हिजो गरेको गल्तीलाई फेरि अहिले गल्ती दोहोऱ्याउनुहुन्न। अहिलेको विभिन्न राजनीतिक दलमा रहेका विभिन्न मन्त्री सांसद र सरकारमा रहेका व्यक्तिहरूलाई फेरि त्यही गल्ती दोहोऱ्याउनु हुन्न भन्ने नै हाम्रो सबैको यो शुभेच्छा हो।
7: होइन अब आरोप लागिसकेपछि पक्राउ नगर्ने, अनुसन्धान नगर्ने, त्यसो भए
8: होइन नगर्ने भन्ने होइन भने, पहिलो कुरा त त्यो व्यक्तिले कुन कसुर गर्यो त्यो कसुरको आवश्यक प्रमाण सबै समावेश गरेर मात्रै मुद्दा चलाउनु पर्यो। पहिला थुन्ने अनि सोध्ने होइन नि त, पहिला सोधेर पो थुन्ने त, आवश्यक प्रमाण पुगेको छ भने मात्रै उहाँलाई थुन्ने अथवा मुद्दा चलाउने हो। हामी कहाँ चाहिँ मुद्दा चलाइसकेपछि अहिले के चेन्ज देखिन्छ भन्दा मोर देन 60% मुद्दाहरू चाहिँ अदालतबाट त्यो थर भएको छैन, तर 60% मुद्दामा चलाएर उहाँहरूलाई डेढ महिना दुई महिना तिन महिना थुनिसकेपछि उहाँहरूको आफ्नो सामाजिक आर्थिक प्रतिष्ठा सिद्ध्याइसकेपछि अदालतले उहाँलाई सफा दिनु पनि त न्याय भएन नि त। त्यसैले पहिले के हुनु पर्यो भने अदालतबाट थर हुने गरिकन अदालतबाट त्यसलाई सदर हुने गरिकन मात्रै मुद्दा चलाइयो भनेदेखि चाहिँ त्यो व्यक्तिलाई न्याय पाउँछ, किनकि थुनिनु पर्ने कारवाही गरेर पनि न्याय पाउनु पर्यो नि। त्यसैले मैले के भन्छु भन्दाखेरि थुन्नुहुन्न कारवाही गर्नुहुन्न भन्ने होइन, तर कुन कसुरमा उहाँहरूलाई अभियोग लगाउने हो त्यो विषयमा अलिकति तयार हुन्छ। जस्तो मैले भनिहाल्ने बेलालाई पटक पटक मैले के भनिरहेको छु भन्दा अहिलेको ट्रेनमा चाहिँ अहिले अनुसन्धान बिनामै जुन समात्ने परम्परा बढेको छ त्यो चाहिँ अलिकति कानुनसम्मत भएन कि भन्ने मात्रै जनगुनासो हो।
7: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार कृष्णमानजी।
8: हस् धन्यवाद।
7: उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान, संविधानविद, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: web surfer ab kar kar ma fast internet
1: yo nepali radio netro
2: karo bishay ma taro bahas nepali bahas yes nepali bahas ka sath ma priti taiyari chau chau
3: global imi bank sabai ka lagi bank
4: dishom fiber net
5: यतिकै हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारी हुनुहुन्छ. अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
6: धन्यवाद खेमजी, धन्यवाद.
5: होइन केशव अधिकारीजी, अहिले चाहिँ ठुला ठुला हाई प्रोफाइल व्यक्तिहरू चाहिँ प्रहरी नियन्त्रणमा आइरहेका छन् होइन. एउटा सामाजिक सञ्जालमा के आलोचना हुन्छ भने सर्वसाधारण व्यक्ति पक्राउ पर्दाखेरि हातमा हत्कडी लाग्छ. हाई प्रोफाइल भनेको कुन कुन दर्जाको व्यक्तिलाई चाहिँ हत्कडी नलाउने हो नेपालको कानुनमा? होइन केशव अधिकारीजी, अहिले चाहिँ ठुला ठुला हाई प्रोफाइल व्यक्तिहरू चाहिँ प्रहरी नियन्त्रणमा आइरहेका छन् होइन. एउटा सामाजिक सञ्जालमा के आलोचना हुन्छ भने सर्वसाधारण व्यक्ति पक्राउ पर्दाखेरि हातमा हत्कडी लाग्छ. हाई प्रोफाइल भनेको कुन कुन दर्जाको व्यक्तिलाई चाहिँ हत्कडी नलाउने हो नेपालको कानुनमा?
6: त्यस्तो हेर्नुहोस्, त्यस्तो खासै छैन, तर पनि सकभर अशक्त होइन, शारीरिक अवस्थाले होइन, अलिकति वृद्ध व्यक्ति, सिनियर सिटिजन, महिला बाल बालिकाहरू होइन, यिनीहरूलाई सकभर चाहिँ नि तपाईँको, र अर्को कुरो प्रहरीको घेरा चाहिँ नि तोडेर भाग्न नसक्ने खालका होइन, त्यस्ता व्यक्तिहरूलाई मात्र चाहिँ नि हत्कडी नलगाउने भन्ने कुरा छ. तर यहाँ त कस्तो भन्दाखेरि हृष्टपुष्ट नेताहरू देशको राजस्व लुटेको, देशको जनताको पैसा चाहिँ नि लुटेको होइन, आफ्नो नाममा चाहिँ नि तपाईँको सम्पत्ति पार्किङ गरेका व्यक्तिहरू होइन, आज दिनभरि आफ्नो व्यापार बिजनेसमा दौडिराछन्, मोटरमा दौड्या छन् है, तर प्रहरीले कुनै आरोपमा पक्राउ पर्ने बित्तिकै ठ्याक्क हस्पिटलको बेड चाहिँ नि उहाँहरूलाई चाहिहाल्छ है, र डाक्टर साहबहरूले पनि ठ्याक्क हस्पिटलमा एडमिट गर्नुपर्छ भनेर एउटा के अरे सम्बन्धित निकायलाई आदेश गरिदिइहाल्नुहुन्छ. हेर्नुहोस् है, यस्तो चाहिँ नि आज मात्र होइन, हामीले विगतदेखि नै देखिरहेछौँ. जबकि सर्वसाधारण नागरिक र नेता कुनै मुद्दाको कुनै चाहिँ नि उसमा आरोप लाग्यो भने समान व्यवहार चाहिँ हुनुपर्ने हो. त्यसले गर्दा मैले तपाईँसँग पनि बेला बेलामा बोल्ने गरेका छु नि, नेपालमा दुईटा कानुन प्रिभेल गरेको जस्तो देख्छु म त, एउटा सर्वसाधारणको लागि, एउटा चाहिँ नि भिभिआइपीहरूको लागि.
5: अहिले अहिलेको अवस्थामा चाहिँ अब जुन किसिमले सरकारले एक्सन लिइरहेको छ, प्रहरीले पनि एक्सन लिइरहेको छ, प्रहरीले जुन किसिमको मनोबल बढाइरहेको छ, अब भ्रष्टाचारमा आरोपीहरू, भ्रष्टाचारसँग चाहिँ बिचौलियासँग कनेक्सन भएकाहरू एकपछि अर्को पक्राउ पर्दै जाँदाखेरि सुशासनतर्फै अगाडि बढिरहेको हो यो प्रहरीको अनुसन्धान चाहिँ के हुन्छ यस्तो मुद्दाहरूमा?
6: होइन, यो त तपाईँको आर्थिक अपराधको मुद्दा हो होइन. अहिले प्रहरीलाई पनि करिब करिब 2 वर्ष अगाडिदेखि त प्रहरीलाई पनि यो आर्थिक अपराध हेर्ने भनेर अनुमति चाहिँ नि प्रहरीले पनि पाएको छ होइन. प्रहरीले पनि यो आर्थिक अपराध हेर्न सक्छ, तर अहिले त यो चाहिँ नि सम्पत्ति शुद्धिकरण विभागले चाहिँ नि हेरिरहेको अवस्था छ. यो पूर्व अर्थमन्त्रीज्यूको मुद्दा होइन, अब हामी सबैलाई थाहा छ, के अरे दीपक भट्टको कम्पनीलाई सस्तोमा सेयर दिलाउनको लागि उहाँले मेक्सिमम दबाब चाहिँ नि दिनुभएको छ होइन, त्यस बापत चाहिँ नि लाभ पनि लिएको आरोप छ होइन. पौडेलजीले कुनै एक व्यापारीलाई होइन, व्यापारीलाई तपाईँको दीपक भट्टलाई चाहिँ नि सस्तोमा सेयर दिलाउनको लागि दबाब लिएको र त्यस बापत 4 काम चाहिँ गरिदिन्छु भनेर आश्वासन समेत दिनुभएको कुरा त अहिले बाहिर आएको छ होइन. तर तपाईँको जेएनजी आन्दोलन भयो, बिचमा सरकार ढल्यो, त्यसले गर्दा उहाँले आफ्नो बाचा व्यापारीको लागि पुरा गर्न चाहिँ सक्नु भएन. यो दीपक भट्टप्रति सबै सरकारको यो माया हेर्नुहोस् त, यो के हो, यो म त
5: 26 अर्ब बिगो होइन, 26 अर्ब बिगो हेर्नुहोस् त केशव अधिकारीजी, सुन्दा पनि यो शब्दै उच्चारण गर्न गाह्रो छ क्या.
6: हो एकदम एकदम, के तपाईँको तपाईँ हाम्रो नेताजीहरू के भन्नुहुन्छ तपाईँ, हामीले त सुन्छौँ नि सधैँ टिभीमा के अरे, म नेताहरूको चाहिँ नि तपाईँको के अरे भ्रष्टहरूको भ्रष्टाचारी
5: भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न होइन,
6: अनुहार
5: पनि हेर्दिन, तर भ्रष्टाचारी वरिपरि हाँसिरह हुन्छ होइन.
6: तर हेर्नुहोस् त सबै सरकारको पालामा राज्यमाथि एक छत्र कब्जा जमाएको, आर्थिक साम्राज्य चाहिँ बनाएको, अपार साम्राज्यका नायकलाई एउटा त्यस्तो पात्र जसले कि भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुहुन्छ, त्यस्तो व्यक्तिलाई चाहिँ एउटा बन्द कोठामा होइन

0: सत्ता परिवर्तनको साक्षीको रूपमा चाहिँ नि राखेको देख्दाखेरि नेपालका नेताहरूको भनाई र कराई बोली र व्यवहारमा आकाश जमिनको फरक छ। यदि नेता भ्रष्टाचारीको अनुहारै नहेर्ने हो भने त्यो व्यक्ति त कोठाभित्र प्रवेश गर्ने त कुरा धेरै टाढाको भयो, त्यो व्यक्तिलाई त गेटबाट पनि प्रवेश चाहिँ नि दिनु हुन्न थियो होइन, किनकि सबैलाई थाहा छ त्यो बेलामा प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रहरीलाई आलोचित बनाउने सवालमा चाहिँ नि फिल्ड कमान्डमा खट्दा प्रहरीले फिल्डमा शान्ति सुरक्षा चाहिँ कायम गर्ने सवालमा जुन प्रयोग गर्छ हात हतियारमा बेला बेलामा प्रहरी आलोचित हुन्छ नि। किन हुन्छ भन्दाखेरि प्रहरीले मागेको तपाईँको स्रोत साधनहरू नन फ्याटल वेपनहरू त्यसमा चाहिँ नि प्रयोग हुने चाहिँ नि अन्य बुलेट रबर बुलेट गन लगायत विभिन्न चाहिँ नि सामग्री जुन प्रहरीले चाहिँ नि माग्छ नि अह तर त्यसमा चाहिँ अवरोध खडा गर्ने पात्र नै यही हो।
1: हैन दीपक भट्टजी त त्यो त हात हतियार पनि खरिद गर्दाखेरि ठेक्कापट्टा लिने मान्छे होइन नि त।
0: एक तपाईँको खेमजी 57 सालमा शेरबहादुर देउबाजीलाई चाहिँ नि मित बुवा भन्दै हेडक्वार्टरको चाहिँ नि त्यो गेटबाट 57 सालदेखि सानो तिनो चाहिँ नि व्यापार गर्नको लागि प्रवेश गरेको व्यक्ति होइन, हामी त त्यही सङ्गठनमा चाहिँ नि 29 म त चाहिँ हुर्केको व्यक्ति हो, हामीलाई थाहा हुन्न होइन। अरूहरूले जतिसुकै हावा कुरा गरे पनि तपाईँसँग हामीले त हावा कुरा गर्न मिल्दैन।
1: 2057 सालमा शेरबहादुर देउबालाई मितबुवा भन्दै डेरै
0: मितबुवा भन्दै त्यो बेलाको प्रहरी महानिरीक्षकज्यू होइन अहिले हामी बिच चाहिँ हुनुहुन्न प्रहरी महानिरीक्षकज्यूलाई चाहिँ दबाब चाहिँ दिएर त्यो व्यक्ति प्रवेश गरेको होइन। आज 24 बिचमा चाहिँ यो अवस्था हुन्छ, तिन चार पाँच वटा चाहिँ प्राइम मिनिस्टरलाई चाहिँ डमरू बजाएर नचाहेको जस्तो हेर्नुहोस् त हो कि होइन। त्यस्ता पात्रहरू तपाईँले आजसम्म बालुवाटारमा होला कुनै कार्यक्रमको लागि निम्ता दिन जानुभयो होला, कोही संस्कृतविद इतिहासविद वैज्ञानिक समाजसेवी कुनै भन्नुहोस् न समाजले चाहिँ मानेको व्यक्तिलाई आजसम्म नेताहरूले दर्शन भेट, म त भन्छु दर्शन भेट किनभने उहाँहरूलाई भेट्नै दुर्लभ हुन्छ, दर्शन भेट दिनुभएको छैन। तर यस्ता चाहिँ नि पात्रहरूलाई हेर्नुहोस् त खुला खुला हृदयले उहाँहरूले चाहिँ नि बन्द कोठामा स्वागत गर्नुहुन्छ र हाम्रो चाहिँ नि सत्ताको साँचो एउटाबाट अर्कोमा चाहिँ नि हस्तान्तरण गर्दाखेरि उसलाई मुख्य चाहिँ नि साक्षीको रूपमा राख्ने काम गरिन्छ। हेर्नुहोस् त यो दुर्भाग्यपूर्ण होइन।
1: एकताका नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाजीले भन्नुहुन्थ्यो बालुवाटारको बेडमै बिचौलिया छ भनेर होइन, बालुवाटारको बेडमै बस्दा रहेछन् होइन बिचौलियाहरू पनि।
0: खेमजी त्यसमा कुनै शङ्कै छैन, कुनै जो प्रधानमन्त्रीज्यूले प्रतिवाद गर्नुभयो अब उहाँले कसरी गर्नुभयो त अहिले त्यो व्यक्ति त्यो बिचौलिया कसरी उहाँहरूसँग त्यो कुममा कुम मिलाएर फोटो खिचायो। गगनजीले भनेको कुरामा 100% सत्यता छ। हेर्नुहोस् त्यो तहको व्यक्तिले कसरी झुट चाहिँ नि बोल्यो होला, उहाँले झुट बोलेको होइन रहेछ भन्ने कुरा त अस्ति 2 अगाडि बिहान चाहिँ रिभिल भएको फोटोले चाहिँ नि प्रमाणित गरेन। भनेपछि यस्ता पात्र हेर्नुहोस् उहाँ मात्रै सम्पत्ति पार्किङ जुन छ नि सम्पत्ति पार्किङ चाहिँ नि विष्णु पौडेलजीको अहिले है म उहाँलाई चाहिँ नि पुरै आरोप लाउन मैले खोजेको होइन, म त्यो व्यक्ति पनि होइन, म आधिकारिक व्यक्ति पनि होइन, उहाँमाथि आरोप लाग्यो होइन त्यसकै लागि चाहिँ नि सरकारको निकायहरूले छानबिन गरिरहेछ, मुद्दा अनुसन्धान भइरहेछ, उहाँमाथि लागेको आरोप ठहरला नठहरला उहाँको जिकिर के रहला प्रमाण र तथ्यले होइन सपोर्ट गर्ला नगर्ला त्यो कुरो बेग्लै भयो। तर यस्तो सम्पत्ति पार्किङ गरेका नेताहरू तपाईँको औलामा चाहिँ नि गर्न सकिने धेरै छन्।
1: होइन केही नभइकन त प्रहरीले पनि त पक्राउ गरेका छैन नि त त्यहाँ
0: कसरी गर्छ तपाईँ भन्नुहोस् न। नेपालमा न्यायालय छैन भने न्यायालय तपाईँलाई खेमजीलाई र मलाई कुनै आरोपमा चाहिँ प्रहरीले चाहिँ अदालतमा प्रोड्युस गर्यो भने तपाईँको उपस्थित गरायो भने हाम्रो विरुद्ध लागेको मुद्दा को चाहिँ नि तथ्य र प्रमाणमाथि नटेकिकन आधार नभइकन अदालतले पक्राउ पुर्जी जारी गर्छ त्यो पनि त्यो तहको नेतालाई 8 देशको चाहिँ नि विभिन्न मन्त्रालयको साँचो चाहिँ नि
1: लोकेन्द्र बहादुर चन्दकै पालादेखि युवा तथा खेलकुद मन्त्रीबाट इन्ट्री गर्नुभएको रहेछ नि त होइन उहाँले त
0: हो उहाँ युवा तथा खेलकुद मन्त्रीमा आउँदाखेरि को थियो तपाईँको
1: लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो क्या बहुदलमा एकपटक
0: रक्षा मन्त्री हुँदाखेरि अदालतले बिचमा नि यहाँलाई पनि थाहा होला
1: नेपालमा मन्त्री त जतिखेर नि बन्न पाउने अस्ति हाम्रो शरद सिंह भण्डारी मन्त्री कति 20 पटक कि 19 पटक भनेर बियर पुरै चाहिँ फोडिरहेको दृश्य पनि आएको थियो नि त होइन
0: के का लागि भन्नुहोस् न मन्त्री हुन्छन् एउटा उद्देश्यको लागि एउटा उद्देश्यको तपाईँले मैले त हेर्नुहोस् कति पटक देखेको छु मैले त बाहिर जाँदाखेरि मन्त्रीजीहरू चाहिँ नि साइकल लेनमा साइकल चलाएर कार्यालय गएको पनि मैले आफ्नो आँखाले देखेको छु हेर्नुहोस् मेरो क्यामेरामा फोटो कैद छ हेर्नुहोस् त्यस्तो त्यस्ता पनि के अरे सम्पन्न देशहरू हेर्नुहोस् सम्पन्न देश जहाँ कि चाहिँ नि त्यसै गरेर त भ्रष्टाचार चाहिँ नि न्यून भएका देशहरू हुन् नि यहाँ त डेकोरेसन है गमलाले घेरिएर चाहिँ नि हिँड्नुपर्छ उहाँहरूलाई सुरक्षाकर्मीले घेरिएर चाहिँ नि हिँड्नुपर्छ होइन सम्पूर्ण कुराहरू चाहिँ नि उहाँहरूको लाइफ पनि लेबिएस छ हेर्नुहोस् होइन त्यसै जनताले यो पटक चाहिँ नि सुनामी ल्याएका हुन् जनताले त जनताले आफूभित्र मनभित्र कचल्टिएर रहेको आक्रोश चाहिँ नि ब्यालट बक्समा चाहिँ नि व्यक्त गरेका हुन् विस्फोट गरेका हुन् त्यो व्यक्त पनि होइन हेर्नुहोस् यो चाहिँ नि स्वाभाविक पनि थियो हेर्नुहोस् अझ पनि उहाँहरूलाई यति हुँदासम्म पनि उहाँहरूको चाहिँ नि त्यो भनौँ न एक किसिमको सुधार हुने कुनै पनि लक्षण चाहिँ नि देखिँदैन हेर्नुहोस् केही नेताको फेरि है सबैको चाहिँ नि होइन
1: हस् केशव अधिकारीजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद
1: नेपाल प्रहरका पूर्व डिआइजी केशव अधिकारी आदरणीय श्रोता नेपाली भाषको समय सकिएको छ खेम बमलाई पिता
2: दमौलिया FM 94.2 समुदायको आवाज
3: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
4: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
3: मैले पनि घर बनाउनु छ भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
5: भूपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भूपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98 560 27 319
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
6: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
6: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
6: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
3: 9805800700
5: 9864040344।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373444।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
7: 9856343434।
8: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
5: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280, 9815104549।
5: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065315332।

0: अरे चटपट आयो, चटपट। हाँ चटपट आयो, चटपट।
1: अरे यो चटपटी वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
2: त्यही त फर्क्यो होला, छोड दे।
1: अनि अहिले चाहिँ कहाँ गएर छ?
3: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
0: किन हो त्यसरी माया मारल बा?

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरूम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना सूचना सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: ए सुनन हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554595 र 9846011818
0: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
0: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड
0: फोन नम्बर 9828280 9815104549
5: आहा कस्तो राम्रो रङ्गरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
6: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
5: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
7: भोपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोप्राइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565635319 9856273319
8: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9111751760

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।
5: दमौली FM 94.2 समुदायको आवाज।
6: फुलको आँखामा फुलै संसार।
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
7: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
4: ब्यास 3 प्रशासन चोक, दमौली।

0: चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: अरे चटपट आयो, चटपट, हाँ चटपट आयो, चटपट।
3: अरे यो चटपटी वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
4: त्यही त फर्क्यो होला, छोड दे।
3: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
5: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
2: किन हो त्यसरी माया मारल बा?

0: एक्सन ट्याक अगाडि गयो
1: हेर्यो
0: हेर्यो बाय गर्नु चिकन दाइ ला लिऊ लिऊ
2: लास्टमा बाइक गर्ने त घुडी यत्रो देखाउ त
0: एउटा बाइक गर्ने एक घन्टा लाग्यो टेक
3: रोलिङ
0: एक्सन
2: ओबी टोलाइरहेको छ
0: घडी हेर्नु तपाईँले
3: टोलाउने यही हो ओबी हेर्नु त

0: ठीक छ केडा अरु गएतिर हेर्यो गएतिर हेर्यो म आछु न
1: सर सर वन टू थ्री फोर गया जुलाब
0: कट
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
3: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
2: 9058500700
3: 9846040344
4: आफै विवरण खैमै आपिल खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तु नजाऊ भनेको दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846074480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्ने तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373444।

0: दमौली एफएम 94.2 MHz समुदायक आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9840611818।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9841120740।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-33-85।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066673344।
0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700, 9846040344।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केल खाएर सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: यो समय दमौली एफएम को हो।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
2: इट्स 12 पीएम।

आजको बैठक पनि स्थगित. रासोपा पदाधिकारी निर्वाचनका लागि नामावली सार्वजनिक. महिला उपसभापतिमा सोभिता र तोसीमा भिड्ने. महामन्त्रीमा अर्चनाको प्रतिस्पर्धा. सोडिम वाकले निर्विरोध निर्वाचित. कोइराला निवासमा प्रचण्ड माधव शेखर बीच भेटवार्ता. समसामयिक राजनीतिमा छलफल. सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद. असार 15 भित्र बैंक खाता दिन आग्रह. अव्यवस्थित ढंगले छोडे पुरानै ठाउँमा छाप्रो हालेर बस्ने सुकुम्बासीको चेतावनी. दर्ता प्रक्रिया पूरा नहुँदै विद्यार्थीलाई विदेश पठाउने 15 कन्सल्टेन्सीलाई मुद्दा चलाउने सरकारको निर्णय. 18 जना पक्राउ. कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइराला बीच भेटवार्ता. आन्तरिक विवाद र महाधिवेशनबारे छलफल. चिया उद्योग आजदेखि पुनः सञ्चालनमा. भेनेजुएलामा शक्तिशाली भूकम्प. 235 जनाको मृत्यु. 4000 भन्दा बढी खाइते. आफन्तको खोजीमा परिवारहरूले फोटोसहितका सूचना टाँच्दै. इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण. विश्व बजारमा तेलको मूल्य फेरि बढ्यो. र विश्वकपमा अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश. अन्तिम खेलमा टर्कीसँग अमेरिका पराजित. अघिल्ला दुई जितले बन्यो समूह डीको विजेता. टर्की विश्वकप बाटे बाहिरियो.

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपतिको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनको प्रारम्भिक उम्मेद्वार सूची सार्वजनिक भएको छ। राष्ट्रपतिको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरण अन्तर्गतका शीर्ष पदाधिकारी पदहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। सार्वजनिक सूची अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेद्वारी परेको छ। राष्ट्रपति निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार महाधिवेशनको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई विधिको शासन अनुसार अगाडि बढाइएको छ। उम्मेद्वारहरूको दावी विरोध र आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै अन्तिम नामावली प्रकाशन गरी मतदान शुरू गरिने समेत उनले जानकारी दिएका छन्। त्यस्तै महिलातर्फको उपसभापतिमा सविता गौतम र तोसीमा कार्की गरी दुईजनाको दावी परेको छ। यसअघि समीक्षा बासकोटाले पनि दावी गरेकोमा अन्तिम समयमा उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको महामन्त्री पदमा अर्चनाले उम्मेद्वारी दर्ता गराएका छन्। चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद नेउपानी, राजुनाथ पाण्डे, मनिष शाह, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रपतिको सहमहामन्त्री महिलातर्फ हरिमा विश्वकर्मा र निशा डागिर सहित पाँचजनाको उम्मेद्वारी परेको छ। निर्वाचन आयोगका अनुसार चितवनमा जारी निर्वाचनमा विश्वकर्मा र डागी सहित जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरीको उम्मेद्वारी परेको हो। सहमहामन्त्री महिलातर्फ एकजना निर्वाचित हुने व्यवस्था छ। त्यस्तै खुल्ला सहमहामन्त्रीका लागि 11 जनाले उम्मेद्वारी दिएका छन्। यस सूचीमा रमेश प्रसाई, यज्ञम मणि नेउपाने, सुलभ खरेल, असीम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय चैरू, हरि ढकाल र हिमेश पन्त मैदानमा छन्। राष्ट्रपतिको पुरूष उपसभापतिमा डाक्टर सोडिम वागले निर्विरोध निर्वाचित भइसकेका छन्। पहिलो चरणबाट केन्द्रीय सदस्यहरूको टुङ्गो लागिसकेपछि पार्टीको माथिल्लो नेतृत्व तह अर्थात पदाधिकारी चयनका लागि यो दोस्रो चरणको निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो। निर्वाचन आयोगले उम्मेद्वारी फिर्ता तथा छानबिनको प्राविधिक कार्य सकिए लगत्तै अन्तिम नामावली प्रकाशन गरेर बन्द सत्रमा मतदानको व्यवस्था मिलाउने तयारी गरिरहेको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। विराटनगर स्थित कोइराला निवासमा तीन नेताबीच भेटवार्ता भएको कोइरालाको निजी सचिवालयले जनाएको छ। देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिएका छन्। नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र संस्थापन इतर समूहका नेता डाक्टर शेखर कोइराला बीच पनि भेट भएको छ। उहाँहरूबीच शुक्रबार बिहान विराटनगर स्थित कोइराला निवासमा भेट भएको हो। महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। तस्विरसँगै उनले फेसबुकमा लेखेका छन्, नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डाक्टर शेखर कोइरालासँग भेटघाट र छलफल भनी उनले फेसबुकमा उल्लेख गरेका छन्। महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुगेका थिए। भारत जानु अघि पनि महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। दर्ता प्रक्रियामा पूरा नहुँदै विद्यार्थीहरूलाई विदेश पठाउने र शैक्षिक परामर्श सेवा शुरू गरेका कन्सल्टेन्सीहरूलाई पनि मुद्दा चलाउने निर्णय गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णय अनुसार प्रहरीले त्यस्ता कन्सल्टेन्सीमाथि अनुसन्धान अघि बढ़ाएको छ। कन्सल्टेन्सी र शैक्षिक परामर्शदाता कम्पनीहरूले विदेश पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले जेठ एकमा काठमाडौँ उपत्यका 195 त्यस्ता कार्यालयमा छापा मारेको थियो। प्रहरीले 68 कन्सल्टेन्सी संचालक तथा म्यानेजरलाई पक्राउ गरेको थियो। दर्ता प्रक्रियामा रहेका 15 कन्सल्टेन्सीलाई प्रहरीले हाजिर जमानीमा राखेर त्यसबारे शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्रचार गरेको थियो। शिक्षा मन्त्री स्तरीय निर्णयबाट दर्ता प्रक्रिया पूरा नहुँदै काम शुरू गरेका कम्पनीहरूलाई कार्यवाही गर्ने निर्णय भइसकै 18 फेरि पक्राउ परेका छन्। 15 कन्सल्टेन्सीका संचालक र म्यानेजर सहित 18 बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा खाली गर्न थप एक हप्ता समय दिएको छ। यसअघि असार 12 गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गरी 19 गतेको मौका दिएको हो। यसअघि असार 9 गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार 12 गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो। आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ। सरकारले गत वैशाख 12, 13, 19 र 20 गते काठमाडौँ उपत्यका भित्रका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसोबास गरिरहेकाहरूलाई हटाएको थियो। त्यसपछि दशरथ रंगशालामा उनीहरूको विवरण दर्ता गरी विभिन्न स्थानका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा रहेकाहरूलाई 25,000 रूपियाँ दिएर विदा गर्ने तयारी छ। 25,000 रूपियाँ पाउनका लागि असार 15 गतेभित्र दशरथ रंगशालामा उपस्थित भई बैंक खाता नम्बर सहित निवेदन दिन भनिएको छ। सरकारको सकारात्मक पहलपछि पूर्वका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा आएका छन्। भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र छापाका चिया उद्योग आजदेखि खुलेका हुन्। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिनुभयो। चिया निर्यातमा अवरोधका कारण 10 लाख किलो भन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि र पाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार 4 गतेदेखि बन्द भएका थिए। चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल समेत बनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 3000 मा डिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: बिजी एआई टिभी मा हेर्नुस फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब विदेशका खबर भेनेजुएलाको राजधानी शहर कारकास नजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परि कम्तीमा 235 जनाको मृत्यु भएको छ भने 4,300 भन्दा बढी घाइते भएका छन् भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवित उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन् कारकास र नजिकैको तटीय शहर लागुइरामा भग्नावशेषभित्रबाट मानिसहरूले मदतका लागि पुकारेको आवाज समेत सुनिएको छ अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिले 7.2 म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसको केही सेकेण्डमै अर्को 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो त्यस्तै स्ट्रेट अफ होर्मुजमा एउटा मालवाहक जहाजमाथि आक्रमण भएपछि संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सामुद्रिक संगठनले जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने आफ्नो अभियान बिहिबार रोकेको छ यस घटनाले इरानयुक्त अन्त्य गर्ने प्रारम्भिक सम्झौता टिक्नेमा फेरि आशंका उब्जाएको छ ओमान नजिकै एउटा मालवाहक जहाजमा क्षेपास्त्र प्रहार भएको बेला यति नौसेना निकायले जनाएको छ यो आक्रमण तेहरानले आफ्ना स्वीकृत मार्गहरू प्रयोग नगर्न चेतावनी दिएको केही घण्टामै भएको हो अब खेल खबर अस्ट्रेलिया समूह उपविजेता बन्दै फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ अमेरिकाको सान फ्रान्सिस्को ए एरिया रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो खेलभर दुवै टोलीले गोल गर्न उत्तिकै अवसर पाए पनि गोल भने गर्न सकेनन् समूह डीबाट अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउटमा जाँदा सह आयोजक अमेरिका 6 अंकका साथ शीर्ष स्थानमा रह्यो भने अस्ट्रेलियासँग बराबरी खेलेको पाराग्वेको नकआउट पुग्ने सम्भावना कायमै छ तेस्रो स्थानमा रहेका मध्ये चौथो स्थानमा रहेको पाराग्वे नकआउटमा पुग्ने नपुग्ने निर्णय अन्य खेलको नतिजामा भर पर्नुपर्नेछ तेस्रो मध्ये उत्कृष्ट आठमा पर्न सकेन भने पाराग्वे नकआउटमा पुग्नेछ सहायक अमेरिका सम्म डीको विजेता बनेको छ सम्म चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भए पनि यसअघि दुई जित निकालिसकेको अमेरिका 6 अङ्कसहित सम्मको अङ्क तालिकामा शीर्ष स्थानमा कायम रहेको हो अन्तिम खेलमा टर्कीले अमेरिकालाई 3-2 गोल अन्तरले पराजित गरेको हो अमेरिकासँगको यो जितका बावजुद टर्की भने विश्वकपबाट बाहिरिएको छ उसले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार बेहोरेको थियो जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक रासोपा महाधिवेशन लम्बिँदा संसद प्रभावित आजको बैठक पनि स्थगित रासोपा पदाधिकारी निर्वाचनका लागि नामावली सार्वजनिक महिला उपसभापतिमा सविता र तोसीमा भिड्ने महामन्त्रीमा 8 जनाको प्रतिस्पर्धा सोडिम वागले निर्विरोध निर्वाचित कोइराला निवासमा प्रचण्ड माधव शेखर बीच भेटवार्ता समसामयिक राजनीतिमा छलफल सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद असार 15 भई खाता दिन आग्रह अव्यवस्थित ढंगले छाडे पुरानै ठाउँमा छाप्रो हालेर बस्ने सुकुम्बासीको चेतावनी दर्ता प्रक्रिया पुरा 15 कन्सल्टेन्सीलाई मुद्दा चलाउने सरकारको निर्णय 18 जना पक्राउ कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइराला बीच भेटवार्ता आन्तरिक विवाद र महाधिवेशनबारे छलफल चिया उद्योग आजदेखि पुनः सञ्चालनमा भेनेजुएलामा शक्तिशाली भूकम्प 235 जनाको मृत्यु 4,000 भन्दा बढी घाइते आफन्तको खोजीमा परिवारहरूले फोटोसहितका सूचना टाँच्दै इरानको चेतावनी लगत्तै होर्मुजमा सिङ्गापुरको जहाजमाथि आक्रमण विश्व बजारमा तेलको मूल्य फेरि बढ्यो र विश्वकपमा अस्ट्रेलिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश अन्तिम खेलमा टर्कीसँग अमेरिका पराजित अघिल्ला दुई जितले बन्यो समूह डीको उपविजेता टर्की विश्वकपबाट बाहिरियो हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 1 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: फुलको आँखामा फुलै संसार।
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98-44-65-94-36, 98-65-41-437।
5: व्यास 3, प्रशासन चोक, दमौली।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको

0: व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
3: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
2: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
3: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
2: नमिलेको दाँतहरू मिलाउने,
3: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।

0: Willingo festivity offer. Aba pound house 1 varsha ka 200 Mbps internet aur net TV sath mein dual band router Nokia Beacon 1.1 mesh router aur net TV set up box. Matra ru 1200 prati mahina ma. Sartharu lagu hune chan. Chito banekai Willing.
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
5: 98563 43 234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083 80384, 98436739।

येलो, ये आपका और ये आपका।

0: दमोली एफएम 94 थपलो 2 मेगाहर्ट्ज समुदायिक आवाज
1: समिति हो चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातर खै हमरो
2: खै खै बहु कोई लोटर भर दिलो
3: आंगी समिति हो लोटी पर दी हो छामताई को दी
2: भर दी आ भर दी बा लोटर खाली पर दी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खै विषय खै मई विश्वास आनन होने खाले पनी आप ही विवरण खै मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खै मई आरी सुमी बैंक आप ही बने आरी
4: सतर्कता ना ठग दिल दे क्या बोलते ना
5: सिद्धार्थ बैंकर क्या रे जन हितरी जारी संदेश
6: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
7: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
8: होइन के को गन्थन हो सानी
7: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
8: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
7: हेर्नुहोस् बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
8: कहाँ छ बाराई सुनचाँदी पसल
7: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
8: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
7: सम्पर्क 9842641633 9817150898 9864603385
9: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
10: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
9: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
10: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
9: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचाँदी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
10: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
9: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
11: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
9: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचाँदी लाइन
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
15: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
14: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
16: भूपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोपाइटर भूपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653119 9856273119
17: दमौली एफएम 94.2 समुदायको आवाज
18: ए बहिनी घर त छिटी कै बनाएछौ हैन यति राम्रो फर्नीचरको सामान कहाँबाट ल्यायौ
19: कहाँबाट ल्याउनु नि दाई हाम्रै ब्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि
18: हजुर हामी कहाँ स्टिलको दराज कुर्सी टेबुल साथै काठको सोफा दराज पलाङ पर्दा कार्पेट विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ आरती काष्ठ उद्योग
20: ब्यास चार मेन रोड दमौली तनहुँ
18: प्रोपाइटर विष्णु कुमार श्रेष्ठ फोन 9816613 9843006505 9819113627 0665650025
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
21: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9840611818।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 98065-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: It's a goal!
5: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
7: दमौली FM 94.2 समुदायको आवाज।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणना

0: सप्नसी अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: समिच्यो चौदा के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी विषय मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समझो लोटी पर दिवों छामता ही गुदी
1: बढ़ दिया बढ़ दिवा लोटर खाले पर दिन बा सहीली मैसेज व्हाट्सएप फेसबुक बाइबर खाने बने खाई विषय खाई मई विश्वास आनन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बने आ रही
3: सतर्कता ना ठग दिव से क्या बचना
2: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
5: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
7: दाजु भाइको के को गफ गफ हुँदैछ
5: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
7: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 37 39

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5160।

0: दमौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403044।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषय ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन्चा दिगो पसल रोजिना बराली सुन्चा दि पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253880, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दमौली एफएम 94.2 समुदायको आवाज।
3: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
4: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास चार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
3: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
5: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
3: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 0

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमौली एफएम 94.2 मेगाहर्ज सामुदायिक आवाज।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजु भाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: दमौली एफएम 94.2 MHz सामुदायिक आवाज।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: के तपाईँ हाड चुर्नी सम्बन्धी समस्याले चिन्तित हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन र अन्यत्र जानु पनि पर्दैन।
4: दमौलीको ब्यास 2 मा रहेको ऋषि स्वास्थ्य क्लिनिकमा जानुहोस्। हाड चुर्नी विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराउनुहोस्।
5: डाक्टर विद्याभूषण ताम्राकार, हाड चुर्नी तथा नसा रोग विशेषज्ञ, प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म फिजियोथेरापी सेवा सञ्चालन भइरहेको छ।
3: सम्पूर्ण वासीहरूमा समयमै स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: हाम्रा सेवाहरू
3: हड्डी खिएको, नसा च्यापिएको, हात खुट्टा भाँचिएकोमा प्लास्टर वा अपरेसन, बाथ रोग, जोर्नी जाम भएको र हाड जोर्नी तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार तथा परामर्श गरिन्छ।
4: साथै पेट, मुटु, छाती, मृगौला, चिनी रोग, थाइराइड, प्रसुति तथा स्त्री रोग, नाक कान घाँटी र बाल रोग जस्ता सम्पूर्ण रोगहरूको विशेषज्ञहरूद्वारा सफल उपचार गरिन्छ।
3: छाला तथा यौन रोगका बिरामीहरूलाई बिहान 7 बजेदेखि 2 बजेसम्म ओपिडी सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: ऋषि स्वास्थ्य क्लिनिक,
5: ब्यास 2 कालिका मार्ग, दमौली, निर्माण व्यवसायको भवनमा।
6: फोन 0 65 565 479, मोबाइल 98 56 66 414।

0: ओली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन होस् अनि
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: के तपाई हाड चुर्ने सम्बन्धी समस्याले चिन्तित हुनुहुन्छ अब चिन्ता लिनु पर्दैन र अन्यत्र जानु पनि पर्दैन
4: दमौलीको व्यास दुईमा रहेको ऋषि स्वास्थ्य क्लिनिकमा जानुहोस् हाड चुर्ने विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गराउनुहोस्
5: डाक्टर विद्याभूषण ताम्रकार हाड चुर्ने तथा नसा रोग विशेषज्ञ प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म फिजियोथेरापी सेवा सञ्चालन भइरहेको छ
3: सम्पूर्ण वासीहरूमा समयमै स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौँ
4: हाम्रा सेवाहरू
3: हड्डी खिएको नसा च्यापिएको हात खुट्टा भाँचिएकोमा प्लास्टर वा अपरेशन बाथ रोग जोर्नी जाम भएको र हाड जोर्नी तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार तथा परामर्श गरिन्छ
4: साथै पेट मुटु छाती मृगौला चिनी रोग थाइराइड प्रसूति तथा स्त्री रोग नाक कान घाँटी र बाल रोग जस्ता सम्पूर्ण रोगहरूको विशेषज्ञहरूद्वारा सफल उपचार गरिन्छ
3: छाला तथा यौन रोगका बिरामीहरूलाई बिहान 7 बजेदेखि 2 बजेसम्म ओपिडी सेवा दिइरहेको जानकारी गराउँदछौ
6: ऋषि स्वास्थ्य क्लिनिक
5: व्यास दुई कालिका मार्ग दमौली निर्माण व्यवसायीको भवनमा
6: फोन 0965564779 मोबाइल 9856664414
7: गाईलाई घा

0: मम्मी मम्मी हाम्रो टिम त विनर भयो नि।
1: वाउ, कंग्रेचुलेशन्स छोरा। आखिर छोरा कसको?
0: मम्मी याद छ नि, अब तपाईले त्यो प्रमिस पूरा गर्नुपर्छ।
1: प्रमिस? कुन प्रमिस छोरा?
0: बिर्सिनु भो, यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
1: ओके बाबा, ओके। यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
0: मम्मी पोखरा नै किन? अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा एक से एक सामान पाइन्छ नि।
1: ए, त्यसो भए त झन् राम्रो। ल हिँड, गोशाली स्पोर्ट्समा नै जाउँ।
2: मम्मी, दादालाई मात्र होइन, मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
3: हजुर, हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
1: एम्युजमेन्ट गेम हाउस, गोशाली स्पोर्ट्स, ब्यास 2 दमौली तनहुँ। प्रोप्राइटर राजु गोशाली। फोन 0565653329, 9846342495।
4: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग। मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9856643434।
7: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाट जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
8: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
9: हाम्रा विशेषताहरू:
8: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
9: अति विशिष्ट सघन उपचार कक्ष,
8: MRI, CT स्क्यान र डिजिटल सेवा,
9: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
8: भिडियो तथा इन्डोस्कोपी सेवा,
9: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
8: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
9: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
8: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा।
8: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 0656252012, 0656252013।
10: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
11: ए, जाम न त अभिनन्दन चटपट पानी पुरी एन्ड पापडी चाट सेन्टरमा गएर पिरो पानी पुरी चटपट खाऊ।
3: हामी कहाँ स्पेशल चटपट, होममेड सुजी, रेडीमेड पानीपुरी, दही पुरी, पापडी चाट, चिसो आदि पाइन्छ। एक पटक सेवा गर्ने मौका त दिनुहोस्।
11: साथै होम डेलिभरीको पनि व्यवस्था छ। अभिनन्दन चटपट पानीपुरी एन्ड पापडी चाट सेन्टर,
3: व्यस्तै सुनसादी लाइन,
11: घण्टाघर चोक, दमौली।
10: प्रोप्राइटर अभिनन्दन बानिया।
3: मोबाइल नम्बर 9816615043।
12: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 0615885595, 76044044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: मैले देखो छैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
15: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
14: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
15: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
14: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
15: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
14: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
14: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
7: फर्निचर उद्योग
14: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
14: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
16: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
14: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065315332।
17: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को कन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि ममा खाना जाऊँ न मामु भन्दैछन्। कहीँ होटलमा जाऊँ न आज खाना खान।
4: ओके, भइहाल्छ नि, कति घरको मात्र खाने कि है। आज म तिमीहरूलाई जे भन्छौ त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
3: हैन, त्यस्तो ठाउँ कहाँ छ र?
4: हैन न, जहाँ पाए त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एक पटक खाएपछि पल्किन्छौ तिमीहरू।
3: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मड्का बिरयानी, क्रन्ची चिकन, फ्राई राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस,
4: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुज सेन्टर र छोरले आर्ट्सको आडमा नेपाल ब्याङ्क चोक दमौली। सम्पर्क 0565904012, 9805444409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल ब्याङ्क चोक सरेको जानकारी गराउँदछौ।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
6: उचित छात्रवृत्तिको व्यवस्था,
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
6: स्वस्थ चमेना गृहको व्यवस्था,
7: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0965644595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
8: निशुल्क तालिम सम्बन्धी सूचना:
9: गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत 24 महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको प्री डिप्लोमा तहको होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र अर्ली चाइल्डहुड डेभलपमेन्ट फेसिलिटेटर विषयहरूमा नयाँ भर्ना खुलेको छ।
8: फारम भर्ने अन्तिम मिति 2082 कार्तिक 28 गतिसम्म। SLC उत्तीर्ण वा SEE परीक्षामा सहभागी भई कम्तीमा 16 वर्ष पुरा भएको नेपाली नागरिक हुनु पर्ने। विस्तृत जानकारीको लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.mosd.gandaki.gov.np र फोन नम्बर 0865795945, मोबाइल 97051973369 र 9862968856 सम्पर्क गर्न सक्नुहुनेछ।
10: के तपाईँ पनि घरको लागि चाहिने टिभी, फ्रिज, एसी, फ्यान, आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो SGR इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी, फ्रिज, एसी, ओभन, फ्यान, वासिङ मेसिन, आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा ईएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
11: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक दमौली तनहुँ। फोन नम्बर 98560-65501।
12: अनि तयो कागज के मे छि वा
13: अ झिल्काई
12: के पर्सनल नम्बर ब्लक लै वदि
13: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
12: अनि बैंगरी
13: बैंगरी
12: अ
13: चढ चाहिँ तले लल पर्दी
12: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक देबिनी जानकारी पिल परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
13: सतर्क तना ठगी तब दक्या जोगिना
14: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
15: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
2: उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाइ
16: पराशर कलेज
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा
16: पराशर कलेज
2: विद्यार्थीहरूको उज्जवल भविष्यको सारथी
16: पराशर कलेज यस पराशर कलेजमा विज्ञान व्यवस्थापन कानून शिक्षा र मानविकी समूह अन्तर्गत कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
16: दक्ष तथा अनुभवी प्राध्यापकहरू
2: होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स हस्पिटालिटी म्यानेजमेन्ट जस्ता रोजगारमुखी विषयहरूको पढाइ हुने
16: व्यवस्थित चमेना गृह र यातायातको सुविधा
2: साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्टका लागि व्यवस्थित प्रयोगशाला
16: विपन्न जिहेन्दार दलित जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको व्यवस्था
2: विद्यार्थीहरू प्रति व्यक्तिगत निगरानी
16: पूर्ण रूपमा डिजिटलाइजेसन तर्फ उन्मुख
2: पराशर कलेज उत्कृष्टता तर्फको निरन्तर यात्रा
16: सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ सम्पर्क नम्बर 0565627282 98560609808 98560609917

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जिउ पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै कामने। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
5: शिव बाबु म बेसरी खुसी, म त अहिले

0: म त बचे भनेछ नि म
1: सुमै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560-63-444, 98560-60-656।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2082-83 लागि वार्षिक प्रणाली तर्फ BA, BBS र BED नेपाली, अङ्ग्रेजी, गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA, BICTE मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नुहुन सूचित गरिन्छ।
3: BICTE को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 14 गते सम्म।
4: BICTE को प्रवेश परीक्षा यही भदौ 25 गते बुधबार दिउँसो 1 बजे।
3: BICTE को कक्षा सञ्चालन आगामी मंगसिर 1 गते देखि।
4: BICTE को जम्मा सिट संख्या 33 वटा।
3: BBA को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 13 गते सम्म।
4: BBA को प्रवेश परीक्षा मिति यही भदौ 21 गते शनिबार बिहान 8 बजे।
3: BBA को कक्षा सञ्चालन त्रिवी अनुसार।
4: BBA को जम्मा सिट संख्या 66 वटा।
3: BA, BBS र BED को प्रवेश परीक्षा फारम यही भाद्र 1 गते सम्म।
4: BA, BBS र BED को प्रवेश परीक्षा यही भाद्र 1 गते आइतबार बिहान 8 बजे।
3: BA, BBS र BED को कक्षा सञ्चालन यही भाद्र 4 गते बुधबार देखि। विस्तृत जानकारीको लागि www.adikavicampus.edu.np र आदिकवि भानुभक्त क्याम्पस विज्ञान चौर तनहुमा सम्पर्क राख्नुहोला।
4: सम्पर्क फोन नम्बर 0565900096, 98562-62097 र 98562-24528। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ।
5: ए बहिनी, घर त चिटी कहीं बनाए छौ? हैन, यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
6: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास चार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
5: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
6: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
5: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98161613-26, 98463-056-05, 98191136-27, 065-65-025।
7: सूचना दमौली सामुदायिक अस्पताल अब नयाँ व्यवस्थापनमा।
1: हामी हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि दमौली सामुदायिक अस्पताल अब पोखराका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत अनुभवी चिकित्सकहरूको समूहद्वारा नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आएको छ।
7: आफ्नै जिल्ला आफ्नै सेवा भन्ने उद्देश्यका साथ हामीले यो जिम्मेवारी लिएका छौँ। हस्पिटल ओपनिङको उपलक्ष्यमा एक महिना होल बडीमा 25% छुटका साथै फार्मेसी र अन्य सेवामा विशेष छुटको व्यवस्था, आधुनिक मेसिन द्वारा फिजियोथेरापी सेवा र MBBS डाक्टरबाट 24 घण्टा इमर्जेन्सी सेवा। हाम्रा अन्य सेवाहरू: दैनिक मेडिकल अफिसरबाट 24 घण्टा स्वास्थ्य सेवा, प्रत्येक हप्ता पोखराका डाक्टरहरूबाट स्वास्थ्य सेवा,
1: विशेषज्ञ चिकित्सकहरूको टोली,
7: आधुनिक उपकरण सहितको उपचार सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
7: नियमित स्वास्थ्य शिविर, परामर्श र चेक जाँच,
1: एसी क्याबिन।
7: हाम्रो विश्वास: स्थानीय स्तरमै उत्कृष्ट स्वास्थ्य सेवा, हाम्रो अठोट सेवा समर्पण र सम्मान। दमौली सामुदायिक अस्पताल तनहुँ। फोन नम्बर 0635901066 र 97660505551।
8: के तपाईँ एचआईभी संक्रमित हुनुहुन्छ?
9: यदि समयमै एचआईभी परीक्षण गरी एचआईभी उपचार केन्द्रमा गई नियमित औषधि सेवन गरेमा एचआईभी संक्रमण भए पनि अन्य व्यक्ति सरह नै दीर्घ जीवन यापन गर्न र अरूमा पनि एचआईभी सार्नबाट रोक्न सकिन्छ।
8: एचआईभी परीक्षण, परामर्श र औषधि उपचार सेवा सरकारद्वारा तोकिएका स्वास्थ्य संस्था र देशभरका एचआईभी परीक्षण केन्द्रबाट निशुल्क पाइन्छ।
9: साथै एचआईभी संक्रमितहरूलाई नेपाल सरकारले निशुल्क स्वास्थ्य बीमा प्रदान गर्दै आइरहेको छ।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ।
11: समस्या छ नि, पुरानो दिएर पैसा थपेर नयाँ मोबाइल लिम कि भनेको। दमौली बजारमा कसैले पनि पुरानो मोबाइललाई राम्रो नै मूल्य नदिने भने
12: समाधान छ नि। भुलेटार चोक तल डाङ्ग्री खुल्सीमा हालसालै नयाँ खोलिएको फोन बजारमा उचित मूल्यमा मोबाइल साटफेर हुन्छ नि। त्यहाँ त सामसुङ, रेडमी, रियलमी, ओप्पो, भिभो मात्र होइन, वान प्लस, ओनर, आइटेल, टेक्नो, इन्फिनिक्स, नेपालमा पाइने सबै मोबाइल पाइनुको साथै फ्रेस सेकेन्ड ह्यान्ड आइफोन छानी सस्तोमा पाइन्छ है। नागरिकता र फोटो लिएर गए सरल किस्ता बन्दीमा मोबाइल पाइन्छ है।
11: त्यही भएर किस्तामा नयाँ लिन परे र सेकेन्ड ह्यान्डको लागि फोन बजार नै जाउँ है।
13: समस्या छ नि, भने जस्तो मोबाइलको कभर नै पाइँदैन। विदेशबाट ल्याएको मोबाइलको त झन् पाइँदैन।
12: कभरको भेराइटी त कति, नयाँ नयाँ कभर पनि त्यही पाउने रहेछ। साथै दामी दामी हाते घडी सस्तोमा वारेन्टीको साथ पाइन्छ नि। ओरिजिनल चार्जर, इयरपोड्स, पावर ब्याङ्क, लाइट, ब्लुटुथ स्पिकर, मल्टिप्लग, दारी फाल्ने मेसिन, क्यालकुलेटरका साथै इयरफोन जस्ता धेरै र छिटो बिग्रिने सामान ग्यारेन्टीको साथ पाइन्छ नि।
13: मोबाइल फुट्दा नचाहँदै पनि डुप्लिकेट हाल्नु पर्ने, ओरिजिनल ब्याट्री, LCD त कतै नपाइने रहेछ। आइफोन बिग्रियो भने त झन् कसैले बनाउनै सक्दैन रहेछ।
11: हो, यसको समाधान लिएर फोन बजार डाङ्ग्रे खोल्सीमा आइसकेको छ। आफै साउ, आफै टेक्निसियन भएको हुँदा क्वालिटीमा कुनै कम्प्रोमाइज हुँदैन। आइफोन बनाउने स्पेसल टेक्निसियन भएको हुँदा अन्त छोडी फोन बजारमै जानु है। त्यहाँ त अन्त नबनेको मोबाइल पनि धमाधम बनाउँछन् है।
12: थप जानकारीका लागि फोन बजार मगर भाइ को मोबाइल पसल, सम्पर्क नम्बर 98 16 67 59 38।
14: ए साइला दाई, एका बिहानै कता जान लाग्नु भयो?
15: जाडो सुरु भयो, स्कुल र परिवारको लागि स्वेटर अर्डर गर्न दिम भनेर पोखरातिर जान लागेको नि नानी।
14: स्वेटरको लागि पोखरा नै पुग्न पर्दैन नि दाई। हाम्रै दमौलीमा विगत 12 वर्षदेखि स्वेटर उत्पादन तथा सुपथ मूल्यमा बिक्री गर्दै आएको पुष्पा हुजियारी स्वेटर उद्योग छँदैछ नि।
15: ए हो र नानी, अनि स्कुल ड्रेसको स्वेटर पनि पाइन्छ त?
14: स्कुल स्वेटर मात्र होइन दाई, आउट लेडिज र जेन्ट्स स्वेटर, मोजा, गलबन्दी, हाइनेक आफूले अर्डर गरे जस्तै बनाउँछन् नि। अहिले त स्कुलको ट्र्याक सुट, टाई, गार्मेन्ट उत्पादन जस्तै टी सर्ट, गाउन, जाडो गर्मीको सामानहरू पनि पाइन्छ, त्यो पनि एकदम सुपथ मूल्यमा।
15: ए, त्यही जानु पर्यो, पसल चाहिँ कहाँ छ नि?
16: पुष्पा होजियारी स्वेटर उद्योग, मुख्य उद्योग ब्यास एक गल्बुबेसी, शाखा कार्यालय ब्यास दुई बाल मंदिर गेट र दमौली एफएम अगाडी, संपर्क नंबर 9841630028, 9816653474।
17: श्रीराम वस्त्रालय सरेको सूचना, ब्यास दुई सफा सडक स्थित पुरानो तथा चिर परिचित श्रीराम वस्त्रालय ब्यास नगरपालिका तीन दुर्गा मन्दिर लाइन स्थित टिमवेयर कन्सल्टेन्सीको नजिक सरेको जानकारी गराउँदछौ। स्थान परिवर्तनको कारण ग्राहकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ। नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको अवसरमा विवाह व्रतबन्धका लागि चाहिने साडी कुर्ता स्वेटिङ सुटिङ र स्कुल ड्रेसका कपडाहरू सुपथ मूल्यमा बिक्री भइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोपाइटर तारा प्रसाद श्रेष्ठ, फोन नम्बर 0965600002, 9856369016 र 9846463।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Willingo festivity offer. Aba pound house 1 varsha ka 200 Mbps internet TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma shart haru lagu hune chan. Chito banekai Willing.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2082-83 को लागि वार्षिक प्रणाली तर्फ BA, BBS र BEd नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA, BICTE मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नु हुन सूचित गरिन्छ।
1: BICTE को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 14 गते सम्म।
2: BICTE को प्रवेश परीक्षा यही भदौ 25 गते बुधबार दिउँसो 1 बजे।
1: BICTE को कक्षा सञ्चालन आगामी मंगसिर 1 गते देखि।
2: BICTE को जम्मा सिट संख्या 33 वटा।
1: BBA को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 13 गते सम्म।
2: BBA को प्रवेश परीक्षा मिति यही भदौ 21 गते शनिबार बिहान 8 बजे।
1: BBA को कक्षा सञ्चालन त्रिवी अनुसार।
2: BBA को जम्मा सिट संख्या 66 वटा।
1: BA, BBS र BEd को प्रवेश परीक्षा फारम यही भाद्र 1 गते सम्म।
2: BA, BBS र BEd को प्रवेश परीक्षा यही भाद्र 1 गते आइतबार बिहान 8 बजे।
1: BA, BBS र BEd को कक्षा सञ्चालन यही भाद्र 4 गते बुधबार देखि। विस्तृत जानकारीको लागि www.adikavicampus.edu.np र आदिकवि भानुभक्त क्याम्पस व्यासिक विज्ञान चौर तनहुमा सम्पर्क राख्नुहोला।
2: सम्पर्क फोन नम्बर 0665900696 98562-62097 र 98562-24528। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ।
1: क्याम्पस साधारण सदस्यता नवीकरणको म्याथप सम्बन्धी सूचना आदिकवि भानुभक्त क्याम्पस व्यासिक विज्ञान चौर दमौली तनहुँको आगामी भाद्र 18 गते बुधबार आयोजना हुने साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा क्याम्पस सञ्चालन समिति निर्वाचनमा भाग लिने प्रयोजनको लागि यस क्याम्पसका साधारण सभा सदस्यज्यूहरूलाई यही श्रावण मसान्तसम्म क्याम्पस साधारण सदस्य नवीकरणको म्याथप भएको बेहोरा सम्बन्धित सबैमा सूचित

0: गरिन्छ। नवीकरण शुल्क नगद रु 50 रुपियाँ। आवश्यक कागजातहरू अघिल्लो पटक नवीकरण गरेको सकल साधारण सदस्य कार्ड पुरानोको हकमा 2 प्रति पासपोर्ट साइज फोटो नयाँको हकमा। थप जानकारीको लागि क्याम्पस प्रमुख महाप्रसाद हड्खले सम्पर्क नम्बर 0 65 590 096 98 560 62 097 र 98 560 24 500 28 आदिकवि भानुभक्त क्याम्पस व्यासिक विज्ञान चौर दमौली तनहुँ।
1: ए हजुर, चाड पर्व पनि नजिकै आइसक्यो। छोराछोरीले जुत्ता चप्पल चाहियो भनेर हाइरहन पारिसके, हजुरले त केही वास्तै छैन भने।
2: ओहो, तिमी पनि छोरीलाई जुत्ता चप्पल, मलाई पनि एउटा स्पोर्ट्स सुज र एक जोर पार्टी सुज पनि चाहिएको छ, र तिमीलाई पनि अफिस जाने सेन्डल चाहिएको छ भने कि होइन?
1: हो नि, तर हामी सबैले चाहिने यो सबै जुत्ता चप्पल सुफत मूल्यमा कहाँ पो पाएला?
2: ल, तिमीलाई थाहा छैन, हाम्रै सहर दमौलीमा रहेको व्यास नगरपालिकाको भवनको पार्किङ स्थल अगाडि न्यु रोडमा रहेको अधिकारी डी स्टोर्समा बच्चादेखि वृद्धसम्मको लागि चाहिने सम्पूर्ण जुत्ता चप्पल होलसेल मूल्यमा पाइन्छन् नि। साथै त्यहाँ त गोल्ड स्टार, कोसेली, बिएफ रनका साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सुज तथा सेन्डलहरू होलसेल मूल्यमा पाइन्छन् नि।
1: ए हो र, त्यसो भए त त्यही गएर आवश्यक सामानहरू ल्याउनु पर्यो।
3: सस्तो होइन, ब्रान्डेड जुत्ता रोज्नुहोस्, मूल्य सँगै गुणस्तर खोज्नुहोस्।
2: सम्पर्क अधिकारी डी स्टोर्स, जुत्ता घर दमौली, प्रोप्राइटर आकाश अधिकारी। सम्पर्क नम्बर 0 65 561 437
4: र 98 4 66 49 500।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
6: उचित छात्रवृत्तिको व्यवस्था,
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
6: स्वस्थ चमेना गृहको व्यवस्था,
7: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0 65 564 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
8: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
8: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
8: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न, प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97 059 49 080 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
9: उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाइ
10: पराशर कलेज,
9: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा
10: पराशर कलेज,
9: विद्यार्थीहरूको उज्जवल भविष्यको सारथी
10: पराशर कलेज। यस पराशर कलेजमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा र मानविकी समूह अन्तर्गत कक्षा 11 मा नयाँ भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू
10: दक्ष तथा अनुभवी प्राध्यापकहरू
9: होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स हस्पिटालिटी म्यानेजमेन्ट जस्ता रोजगारमुखी विषयहरूको पढाइ हुने
10: व्यवस्थित चमेना गृह र यातायातको सुविधा
9: साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्टका लागि व्यवस्थित प्रयोगशाला
10: विपन्न जिहेन्दार दलित जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको व्यवस्था
9: विद्यार्थीहरू प्रति व्यक्तिगत निगरानी
10: पूर्ण रूपमा डिजिटलाइजेसन तर्फ उन्मुख
9: पराशर कलेज उत्कृष्टता तर्फको निरन्तर यात्रा
10: सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ सम्पर्क नम्बर 0635627282 98560609808 98560609717

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9111751760।

World Inco Festivity Offer. Our Pound House 1 वर्षको 200 Mbps Internet TV साथमा Dual Band Router Nokia Beacon 1.1 Mesh Router र Net TV Set Box मात्र रु 1200 प्रति महिनामा. शर्तहरू लागू हुनेछन्. छिटो भनेकै World Link.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
4: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
3: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: ब्यास 4, मेन रोड, दमौली तनहुँ,
3: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98-16-16-13-26, 98-463-056-05, 98-19-11-36-27, 65-565-025।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आइसियु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: मम्मी मम्मी, हाम्रो टिम त विनर भयो नि।
8: वाओ, कंग्रेचुलेशन्स छोरा, आखिर छोरा कसको?
7: मम्मी याद छ नि, अब तपाईले त्यो प्रमिस पूरा गर्नुपर्छ।
8: प्रमिस? कुन प्रमिस छोरा?
7: बिर्सिनु भयो, यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
8: ओके बाबा ओके, यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
7: मम्मी पोखरा नै किन, अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा 101 सामान पाइन्छ नि।
8: ए त्यसो भए त झन् राम्रो, लहिड गोशाली स्पोर्ट्समा नै जाउँ।
9: मम्मी दादालाई मात्र होइन, मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
4: हजुर, हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
8: एम्युजमेन्ट गेम हाउस, गोसली स्पोर्ट्स, ब्यास 2, दमौली तनहुँ, प्रोप्राइटर राजु गोसली, फोन 065-565-329, 98-460-43-295।
10: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
11: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
4: 98-058-00-700,
11: 98-460-40-344।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।

हार्दिक निमन्त्रणा। पराशर ऋषिको तपोभूमि महर्षि वेदव्यास ऋषिको जन्मभूमिलाई संसारभर परिचित गराउनुको साथै गुरुदोष पितृदोष सम्पूर्ण ग्रहदोष मुक्त गराई यो जीवनमा सुख शान्ति र समृद्धिका लागि यो जीवन पश्चात पूर्ण मुक्तिको लागि गुरु पूर्णिमादेखि श्रावण महिना भरि व्यास गुफा परिसरमा गरिने एक महिने 24 घण्टे अखण्ड हवन कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। आयोजक वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान दमौली तनहुँ, स्थान व्यास गुफा परिसर दमौली। आउनुहोस्, एक महिने अखण्ड हवन कार्यक्रममा सहभागी बनौ, जीवन सुखमय बनाऊ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: ए हजुर, चाड पर्व पनि नजिकै आइसक्यो, छोरा छोरीले जुत्ता चप्पल चाहियो भनेर हैरान पारिसके, हजुरले त केही वास्तै छैन भने।
4: ओहो, तिमी पनि छोरीलाई जुत्ता चप्पल, मलाई पनि एउटा स्पोर्ट्स सुज र एक जोर पार्टी सुज पनि चाहिएको छ, र तिमीलाई पनि अफिस जाने सेन्डल चाहिएको छ भने कि होइन?
3: हो नि, तर हामी सबैले चाहिने यो सबै जुत्ता चप्पल सुफत मूल्यमा कहाँ पो पाएला?
4: ल, तिमीलाई थाहा छैन, हाम्रै सहर दमौलीमा रहेको व्यास नगरपालिकाको भवनको पार्किङ स्थल अगाडि न्यु रोडमा रहेको अधिकारी डी स्टोर्समा बच्चादेखि वृद्धसम्मको लागि चाहिने सम्पूर्ण जुत्ता चप्पल होलसेल मूल्यमा पाइन्छन् नि। साथै त्यहाँ त गोल्ड स्टार, कोसेली, BF रनका साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सुज तथा सेन्डलहरू होलसेल मूल्यमा पाइन्छन् नि।
3: ए हो र, त्यसो भए त त्यही गएर आवश्यक सामानहरू ल्याउनु पर्यो।
5: सस्तो होइन, ब्रान्डेड जुत्ता रोज्नुहोस्, मूल्य सँगै गुणस्तर खोज्नुहोस्।
4: सम्पर्क अधिकारी डी स्टोर्स, जुत्ता घर दमौली, प्रोप्राइटर आकाश अधिकारी, सम्पर्क नम्बर 065-561-437
6: र 98-466-49-500।
7: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
8: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीँबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
7: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
9: भोपाल हार्डवेयर, व्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ, प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको PPR, CPVC, PVC पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। BP सप्लायर्स, फोन 065-565-319, 98-560-27-319।
7: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ, नानी बाबुले पनि ममा खाना जाम न मामु भन्दैछन्, कहीँ होटलमा जाम न आज खाना खान।
10: ओके, भइहाल्छ नि, कति घरको मात्र खाने कि है, आज म तिमीहरूलाई जे भन्छु त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
7: होइन, त्यस्तो ठाउँ कहाँ छ र?
10: हिँड न, जहाँ पाएँ त्यही लान्छु र, सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त, एकपटक खाएपछि पल्किन्छौ तिमीहरू।
7: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मड्का बिरयानी, क्रन्ची चिकन, फ्राइड राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस,
10: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुज सेन्टर र झोरले आर्ट्सको आडमा नेपाल ब्याङ्क चोक दमौली। सम्पर्क 065-590-412, 98-065-444-409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल ब्याङ्क चोक सरेको जानकारी गराउँदछौँ।
11: समस्या छ नि, पुरानो दिएर पैसा थपेर नयाँ मोबाइल लिम कि भनेको,
6: दमौली बजारमा कसैले पनि पुरानो मोबाइललाई राम्रो नै मूल्य नदिने भने
3: समाधान छ नि। भुलेटार चोक तल डाङ्ग्री खुल्सीमा हालसालै नयाँ खोलिएको फोन बजारमा उचित मूल्यमा मोबाइल साटफेर हुन्छ नि। त्यहाँ त सामसुङ, रेडमी, रियलमी, ओप्पो, भिभो मात्र होइन वान प्लस, ओनर, आइटेल, टेक्नो, इन्फिनिक्स, नेपालमा पाइने सबै मोबाइल पाइनुको साथै फ्रेस सेकेन्ड ह्यान्ड आइफोन छानी छानी सस्तोमा पाइन्छ है। नागरिकता र फोटो लिएर गए सरल किस्ता बन्दीमा मोबाइल पाइन्छ है।
6: त्यही भएर किस्तामा नयाँ लिन परे र सेकेन्ड ह्यान्डको लागि फोन बजार नै जाउँ है।
11: समस्या छ नि, भने जस्तो मोबाइलको कभर नै पाइँदैन, विदेशबाट ल्याएको मोबाइलको त झन् पाइँदै पाइँदैन।
3: कभरको भेराइटी त कति कति, नयाँ नयाँ कभर पनि त्यही पाउने रहेछ, साथै दामी दामी हाते घडी सस्तोमा वारेन्टीको साथ पाइन्छ नि। ओरिजिनल चार्जर, इयरपोड्स, पावर ब्याङ्क, लाइट, ब्लुटुथ स्पिकर, मल्टिप्लग, दारी फाल्ने मेसिन, क्यालकुलेटरका साथै इयरफोन जस्ता धेरै र छिटो बिग्रिने सामान ग्यारेन्टीको साथ पाइन्छ नि।
11: मोबाइल फुट्न नचाहँदा नचाहँदै पनि डुप्लिकेट हाल्नु पर्ने, ओरिजिनल ब्याट्री, एलसिडी त कतै नपाइने रहेछ, आइफोन बिग्रियो भने त झन् कसैले बनाउनै सक्दैन रहेछ।
6: हो, यसको समाधान लिएर फोन बजार डाङ्ग्रे खोल्सीमा आइसकेको छ। आफै साउ, आफै टेक्निसियन भएको हुँदा क्वालिटीमा कुनै कम्प्रोमाइज हुँदैन। आइफोन बनाउने स्पेसल टेक्निसियन भएको हुँदा अन्त छोडी फोन बजारमै जानु है। त्यहाँ त अन्त नबनेको मोबाइल पनि धमाधम बनाउँछन् है।
3: थप जानकारीका लागि फोन बजार मगर भाइ को मोबाइल पसल, सम्पर्क नम्बर 9816769338।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशको एक अग्रणी उच्च शैक्षिक सामुदायिक संस्था QAA मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुमा शैक्षिक सत्र 2082-83 को लागि वार्षिक प्रणाली तर्फ BA, BBS र BED नेपाली अङ्ग्रेजी गणित र विज्ञान र सेमेस्टर प्रणाली तर्फ BBA, BICTE मा अध्ययन गर्न चाहने इच्छुक विद्यार्थीहरूले समयमा नै प्रवेश परीक्षा इन्ट्रान्स फारम भरी आफ्नो सिट सुरक्षित गर्नुहुन सूचित गरिन्छ।
3: BICTE को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 14 गते सम्म।
4: BICTE को प्रवेश परीक्षा यही भदौ 25 गते बुधबार दिउँसो 1 बजे।
3: BICTE को कक्षा सञ्चालन आगामी मङ्सिर 1 गते देखि।
4: BICTE को जम्मा सिट संख्या 33 वटा।
3: BBA को प्रवेश परीक्षा आवेदन फारम बुझाउने मिति यही भाद्र 13 गते सम्म।
4: BBA को प्रवेश परीक्षा मिति यही भदौ 21 गते शनिबार बिहान 8 बजे।
3: BBA को कक्षा सञ्चालन त्रिवी अनुसार।
4: BBA को जम्मा सिट संख्या 66 वटा।
3: BA, BBS र BED को प्रवेश परीक्षा फारम यही भाद्र 1 गते सम्म।
4: BA, BBS र BED को प्रवेश परीक्षा यही भाद्र 1 गते आइतबार बिहान 8 बजे।
3: BA, BBS र BED को कक्षा सञ्चालन यही भाद्र 4 गते बुधबार देखि। विस्तृत जानकारीको लागि www.adikavicampus.edu.np

0: र आदिकवि भानुभक्त क्याम्पस व्यासेक विज्ञान चौर तनहुँमा सम्पर्क राख्नुहोला।
1: सम्पर्क फोन नम्बर 0635900096 98562027 र 98562548। क्याम्पस प्रमुख आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ।
2: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
2: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: त्यहाँ के पाइन्छ र?
2: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
3: ए हो र, त्यसो भए जाउन त खाजा खान।
2: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
3: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
5: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
4: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
5: सम्पर्क नम्बर 98465043780।

0: निशुल्क तालिम सम्बन्धी सूचना।
1: गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत 24 महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको प्री डिप्लोमा तहको होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र अर्ली चाइल्डहुड डेभलपमेन्ट फेसिलिटेटर विषयहरूमा नयाँ भर्ना खुलेको छ।
0: फारम भर्ने अन्तिम मिति 2082 कार्तिक 28 गतिसम्म। एसएलसी उत्तीर्ण वा एसईई परीक्षामा सहभागी भई कम्तीमा 16 वर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने। विस्तृत जानकारीको लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.mosd.gandaki.gov.np र फोन नम्बर 0865795545, मोबाइल 97013173 र 98629886 सम्पर्क गर्न सक्नुहुनेछ।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आइसियु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: मम्मी मम्मी, हाम्रो टिम त विनर भयो नि।
5: वाओ, कंग्रेचुलेशन्स छोरा। आखिर छोरा कसको?
4: मम्मी याद छ नि, अब तपाईले त प्रमिस पूरा गर्नुपर्छ।
5: प्रमिस? कुन प्रमिस छोरा?
4: बिर्सिनु भो, यो गेम जितेपछि हजुरले मलाई स्पोर्ट्स सुज, जर्सी, भलिबल किनिदिन्छु भन्नुभएको होइन?
5: ओके बाबा ओके, यसपालिको शनिबार मम्मी छोरा पोखरा जाने ल।
4: मम्मी पोखरा नै किन? अब खेलकुद सम्बन्धी जस्तो सुकै सामान किन्नु परे पनि दमलीको गोशाली स्पोर्ट्समा 101 सामान पाइन्छ नि।
5: ए त्यसो भए त झन् राम्रो, लहिड गोशाली स्पोर्ट्समा नै जाउँ।
6: मम्मी दादालाई मात्र होइन, मलाई पनि ब्याडमिन्टन किनिदिनु पर्छ।
7: हजुर, हामी कहाँ फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, स्पोर्ट्स सुज, फुटसल जुत्ता, हरेक खेलको लागि जर्सी सुपथ मूल्यमा उपलब्ध छ। क्रिकेटको लागि आवश्यक सामग्रीहरू र ओरिजिनल ऱ्याकेट पाउनुका साथै ऱ्याकेट बुन्ने काम पनि गरिन्छ।
5: एम्युजमेन्ट गेम हाउस, गोसली स्पोर्ट्स, ब्यास 2 दमौली तनहुँ। प्रोप्राइटर राजु गोसली। फोन 0665563329, 98463295।
8: शान्ति राष्ट्रका लागि, खेल स्वास्थ्यका लागि।
9: के तपाईँ पनि घरको लागि चाहिने टिभी, फ्रिज, एसी, फ्यान, आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो एसजीआर इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी, फ्रिज, एसी, ओभन, फ्यान, वासिङ मेसिन, आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा इएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
10: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक्स सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक, दमौली, तनहुँ। फोन नम्बर 98565501।
11: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटै न युआरएल चेक लना आछेवा घटना तल आफीबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
12: सतर्क तन ठगे तब त क्या जोगिना
13: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
14: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
9: ए एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
15: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814-5518 र 9865315332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556 63444 98560 60656

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज समुदायको आवाज।
1: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

Okay, stop. Got it. 85.

0: हजुर, चाडपर्व पनि नजिकै आइसक्यो, छोराछोरीले जुत्ता चप्पल चाहियो भनेर हैरान पारिसके, हजुरले त केही वास्तै छैन भने।
1: ओहो, तिमी पनि छोरीलाई जुत्ता चप्पल, मलाई पनि एउटा स्पोर्ट्स सुज र एक जोर पाते सुज पनि चाहिएको छ, र तिमीलाई पनि अफिस जाने सेन्डल चाहिएको छ भने कि होइन?
0: हो नि, तर हामी सबैले चाहिने यो सबै जुत्ता चप्पल सुफत मूल्यमा कहाँ पो पाएला?
1: ल, तिमीलाई थाहा छैन, हाम्रै सहर दमौलीमा रहेको व्यास नगरपालिकाको भवनको पार्किङ स्थल अगाडि न्यू रोडमा रहेको अधिकारी डी स्टोर्समा बच्चादेखि वृद्धसम्मको लागि चाहिने सम्पूर्ण जुत्ता चप्पल होलसेल मूल्यमा पाइन्छन् नि। साथै त्यहाँ त गोल्ड स्टार, कोसेली, बिएफ रनका साथै विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका सुज तथा सेन्डलहरू होलसेल मूल्यमा पाइन्छन् नि।
0: ए हो र, त्यसो भए त त्यही गएर आवश्यक सामानहरू ल्याउनु पर्यो।
2: सस्तो होइन, ब्रान्डेड जुत्ता रोज्नुहोस्, मूल्य सँगै गुणस्तर खोज्नुहोस्।
1: सम्पर्क अधिकारी डी स्टोर्स, जुत्ता घर दमौली, प्रोप्राइटर आकाश अधिकारी, सम्पर्क नम्बर 0635614337
3: र 98466549500।
4: चमिच्यो चौदह के में बोधे लोटरी पर दी रो बैंक ने विवरण पी विषय मुई खातरी खे हमरो
5: खै खै बाऊ कोई लोटरी भर दिलवा
6: आंगी चमिच्यो लोटरी पर दियो छामताई गुदी
5: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै विषय खै मै विश्वास आनन फोनै खाले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठग दिब दे क्या बचैन
8: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
10: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
11: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास दुईमा पाइन्छ नि दिदी।
10: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
11: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
10: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
12: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
11: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
13: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
14: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
13: अनि त्यो कहाँ पाइन्छ त?
14: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
10: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98466-14438।
15: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
10: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
15: फर्निचर उद्योग
10: व्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
16: 98560-43-234।
17: श्रीराम वस्त्रालय सरेको सूचना, व्यास दुई सफा सडक स्थित पुरानो तथा चिर परिचित श्रीराम वस्त्रालय, व्यास नगरपालिका 3 दुर्गा मन्दिर लाइन स्थित टिम वेयर कन्सल्टेन्सीको नजिक सरेको जानकारी गराउँदछौ। स्थान परिवर्तनको कारण ग्राहकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ। नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको अवसरमा विवाह व्रतबन्धका लागि चाहिने साडी, कुर्ता, स्वेटिङ सुटिङ र स्कुल ड्रेसका कपडाहरू सुपथ मूल्यमा बिक्री भइ रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर तारा प्रसाद श्रेष्ठ, फोन नम्बर 0665600002, 98563-9116 र 98460-43-350।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
16: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334
19: दमौलिया FM 94.2 समुदायको आवाज
20: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि ममा खाना जाम न मामु भन्दैछन्। कहीँ होटलमा जाम न आज खाना खान।
3: ओके, भइहाल्छ नि, कति घरको मात्र खाने कि है। आज म तिमीहरूलाई जे भन्छु त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
2: होइन, त्यस्तो ठाउँ कहाँ छ र?
3: हिँड न, जहाँ पाएँ त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एकपटक खाएपछि पल्किन्छौ तिमीहरू।
2: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मड्का बिरयानी, क्रन्ची चिकन, फ्राई राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस,
3: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुज सेन्टर र झोरले आर्ट्सको आडमा नेपाल ब्याङ्क चोक दमौली। सम्पर्क 0965904012, 9805644409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल ब्याङ्क चोक सरेको जानकारी गराउँदछौँ।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
5: उचित छात्रवृत्तिको व्यवस्था,
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
5: स्वस्थ चमेना गृहको व्यवस्था,
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965464595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: उत्कृष्ट विद्यार्थीहरूको पहिलो रोजाई
2: पराशर कलेज,
7: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा
2: पराशर कलेज,
7: विद्यार्थीहरूको उज्जवल भविष्यको सारथी
2: पराशर कलेज। यस पराशर कलेजमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा र मानविकी समूह अन्तर्गत कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरू,
7: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, हस्पिटालिटी म्यानेजमेन्ट जस्ता रोजगारमुखी विषयहरूको पढाइ हुने,
2: व्यवस्थित चमेना गृह र यातायातको सुविधा,
7: साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्टका लागि व्यवस्थित

0: साठी 980 98 565 60 917 सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 565 25 380, 98 14 18 52 18 र 98 065 15 332।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656537115 र 9814127040।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खाने होला खै?
0: ए जाम न त, अभिनन्दन चटपट पानीपुरी एन्ड पापडी चाट सेन्टरमा गएर पिरो पानीपुरी चटपट खाऊ।
2: हामी कहाँ स्पेशल चटपट, होममेड सुजी, रेडीमेड पानीपुरी, दही पुरी, पापडी चाट, चिसो आदि पाइन्छ। एक पटक सेवा गर्ने मौका त दिनुहोस्।
0: साथै होम डेलिभरीको पनि व्यवस्था छ। अभिनन्दन चटपट पानीपुरी एन्ड पापडी चाट सेन्टर,
2: व्यस्तै सुनसादी लाइन,
0: घण्टा घर चोक, दमौली।
3: प्रोप्राइटर अभिनन्दन बानिया।
2: मोबाइल नम्बर 98 16 61 15 43।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जेन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
4: गरिब परिवार पहिचान सम्बन्धी ब्यास नगरपालिकाको अत्यन्त जरुरी सूचना। ब्यास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने वास्तविक गरिब परिवारको पहिचान गरी परिचय पत्र वितरण गर्ने कार्यका लागि नगरपालिकाद्वारा यही 2082 साल वैशाख 20 गतेदेखि यहाँहरूको घर दैलोमा तथ्याङ्क संकलकहरूलाई खटाइएको हुँदा आफ्नो यथार्थ विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। यस कार्यक्रमको कार्यान्वयनबाट गरिब परिवारहरूलाई राज्य तथा नगरपालिका उपलब्ध हुने सेवा सुविधा प्राप्त हुनुका साथै समग्र नगरपालिकाको गरिबी निवारण तथा समावेशी विकास निर्माणमा सहयोग पुग्न जाने बेहोरा समेत सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
5: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: निशुल्क तालिम सम्बन्धी सूचना:
4: गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित इन्स्योर परियोजना दोस्रो अन्तर्गत 24 महिने औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको प्रि डिप्लोमा तहको होटल म्यानेजमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र अर्ली चाइल्डहुड डेभलपमेन्ट फेसिलिटेटर विषयहरूमा नयाँ भर्ना खुलेको छ।
3: फारम भर्ने अन्तिम मिति 2082 कार्तिक 28 गतिसम्म। SLC उत्तीर्ण वा SEE परीक्षामा सहभागी भई कम्तीमा 16 वर्ष पुरा भएको नेपाली नागरिक हुनु पर्ने। विस्तृत जानकारीको लागि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.mosd.gandaki.gov.np र फोन नम्बर 0865-975-945, मोबाइल 97-051-73-369 र 98-62-69-88-56 सम्पर्क गर्न सक्नुहुने।
5: लोटी पर्दी रो बैंगे विवरण पी भिषा मुई खातरी खै हाम्रो
6: खै खै बहु कोई लोटर भर दिल
7: आंगी चमी जो लोटी पर्दी छाई को दी
6: भर्दी आ भर्दी लोटर खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोन खाले पनि आफै विवरण खै मै आपिल खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदै भरी लाई।
9: के तपाईं HIV संक्रमित हुनुहुन्छ?
10: यदि समयमै HIV परीक्षण गरी HIV उपचार केन्द्रमा गई नियमित औषधि सेवन गरेमा HIV संक्रमण भए पनि अन्य व्यक्ति सरह नै दीर्घ जीवन यापन गर्न र अरूमा पनि HIV सार्नबाट रोक्न सकिन्छ।
9: HIV परीक्षण, परामर्श र औषधि उपचार सेवा सरकारद्वारा तोकिएका स्वास्थ्य संस्था र देशभरका HIV परीक्षण केन्द्रबाट निशुल्क पाइन्छ।
10: साथै HIV संक्रमितहरूलाई नेपाल सरकारले निशुल्क स्वास्थ्य बीमा प्रदान गर्दै आइरहेको छ।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ।
12: ए साइला दाई, एका बिहानै कता जान लाग्नु भयो?
13: जाडो सुरु भयो, स्कुल र परिवारको लागि स्वेटर अर्डर गर्न दिन भनेर पोखरातिर जान लागेको नि नानी।
12: स्वेटरको लागि पोखरा नै पुग्न पर्दैन नि दाई, हाम्रै दमौलीमा विगत 12 वर्षदेखि स्वेटर उत्पादन तथा सुपथ मूल्यमा बिक्री गर्दै आएको पुष्पा हुजियारी स्वेटर उद्योग छँदैछ नि।
13: ए हो र नानी, अनि स्कुल ड्रेसको स्वेटर पनि पाइन्छ त?
12: स्कुल स्वेटर मात्र होइन दाई, आउट लेडिज र जेन्ट्स स्वेटर, मोजा, गलबन्दी, हाइनेक आफूले अर्डर गरे जस्तै बनाउँछन् नि। अहिले त स्कुलको ट्र्याक सुट, टाई, गार्मेन्ट उत्पादन जस्तै टी सर्ट, गाउन, जाडो गर्मीको सामानहरू पनि पाइन्छ, त्यो पनि एकदम सुपथ मूल्यमा।
13: ए त्यही जानु पर्यो, पसल चाहिँ कहाँ छ नि?
12: पुष्पा हुजियारी स्वेटर उद्योग, मुख्य उद्योग ब्यासे गल्बुबेसी, शाखा कार्यालय ब्यास 2, बालमन्दिर गेट र दमौली FM अगाडि, सम्पर्क नम्बर 98461-300028, 98165-3374।
14: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
15: एसआर इलेक्ट्रोनिक्स LG सोरुम हिँडेको नि दाई।
14: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम कहाँ छ नि नानी?
15: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
14: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम हो नानी?
15: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको शोरूम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
14: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
15: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
3: श्रीराम वस्त्रालय सरेको सूचना। ब्यास दुई सफा सडक स्थित पुरानो तथा चिर परिचित श्रीराम वस्त्रालय ब्यास नगरपालिका 3 दुर्गा मन्दिर लाइन स्थित टिम वेयर कन्सल्टेन्सीको नजिक सरेको जानकारी गराउँदछौ। स्थान परिवर्तनको कारण ग्राहकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ। नयाँ व्यवस्थापनका साथ सञ्चालन भएको अवसरमा विवाह व्रतबन्धका लागि चाहिने साडी, कुर्ता, स्वेटिङ सुटिङ र स्कुल ड्रेसका कपडाहरू सुपथ मूल्यमा बिक्री भइरहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर तारा प्रसाद श्रेष्ठ, फोन नम्बर 0965600002, 9856363916 र 9846603350।
16: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
17: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 भएन।
18: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
17: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
18: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्। जमा नै फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
19: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
20: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के सबै, खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
0: सी बाबु म बेसरी खुसी म त अहिले त
20: अब त म त बचेँ भनेको छ नि म
0: सुमै सुधार रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भुइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलासम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान त पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
1: हार्दिक निमन्त्रणा। पराशर ऋषिको तपोभूमि, महर्षि वेदव्यास ऋषिको जन्मभूमिलाई संसारभर परिचित गराउनुको साथै गुरुदोष, पितृदोष, सम्पूर्ण ग्रहदोष मुक्त गराई यो जीवनमा सुख शान्ति र समृद्धिका लागि, यो जीवन पश्चात पूर्ण मुक्तिको लागि गुरु पूर्णिमादेखि श्रावण महिनाभरि व्यास गुफा परिसरमा गरिने 1 महिने 24 घन्टे अखण्ड हवन कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। आयोजक वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान, दमौली तनहुँ, स्थान व्यास गुफा परिसर दमौली। आउनुहोस्, 1 महिने अखण्ड हवन कार्यक्रममा सहभागी बनौ, जीवन सुखमय बनाऊ।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.
3: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: ए जाम न त अभिनन्दन चटपट पानी पुरी आइन पापरी चाट सेन्टरमा गएर पिरो पानी पुरी चटपट खाऊ।
2: हामी कहाँ स्पेशल चटपट होममेड सुजी रेडीमेड पानीपुरी दही पुरी पापरी चाट चिसो आदि पाइन्छ। एक पटक सेवा गर्ने मौका त दिनुहोस्।
1: साथै होम डेलिभरीको पनि व्यवस्था छ। अभिनन्दन चटपट पानीपुरी एन्ड पापरी चाट सेन्टर
2: व्यस्तै सुनसादी लाइन
1: घण्टाघर चोक दमौली।
0: प्रोप्राइटर अभिनन्दन बानिया।
2: मोबाइल नम्बर 9816615343। के तपाईँ पनि घरको लागि चाहिने टिभी फ्रिज एसी फ्यान आइरन लगायत अन्य इलेक्ट्रोनिक आइटमको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो एसजीआर इलेक्ट्रोनिक सप्लायर्समा आउनुहोस्, जहाँ विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम्स जस्तै टिभी फ्रिज एसी ओभन फ्यान वासिङ मेसिन आइरन लगायत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक आइटम्स सुपथ मूल्यमा पाइनुका साथै पुरानो इलेक्ट्रोनिक्स आइटम एक्सचेन्ज गरी नयाँ लिन सक्नुहुनेछ र 0% ब्याज दरमा इएमआई गरी हरेक इलेक्ट्रोनिक आइटम्स किस्ताबन्दीमा पनि लिन सक्नुहुनेछ।
1: साथै जीआर इलेक्ट्रोनिक सप्लायर्सले ग्राहकहरूका लागि हरेक सामान किन्दा भारी छुटका साथै भाग्यशाली ग्राहकहरूका लागि लकी उपहार जित्ने मौका ल्याएको छ, जहाँ हरेक इलेक्ट्रोनिक्स आइटम खरिद गर्दा लकी गिफ्ट जित्ने मौका पाउनुहुनेछ। त्यसैले ढिलो नगरी आजै जीआर इलेक्ट्रोनिक्स सप्लायर्स भिजिट गर्नुहोला। ब्यास 3 सफा सडक दमौली तनहुँ। फोन नम्बर 9856065501।
3: नेशनल इलेक्ट्रोनिक्स तपाईँको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
3: हामीले हेमस्टार सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज टिसाइल सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू टिभी फ्रिज फ्यान आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू माइक्रोवेभ ओभन राइस कुकर,
4: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स ब्यास 2 न्यू रोड दमौली तनहु। फोन नम्बर 9856607424, 9860102।
3: प्रोप्राइटर अर्जुन अधिकारी सागर दास। नेसनल इलेक्ट्रोनिक्स तपाईँको घरका लागि स्मार्ट समाधान।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग। मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे। ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
7: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
8: 9560343234।
9: समस्या छ नि, पुरानो दिएर पैसा थपेर नयाँ मोबाइल लिम कि भनेको? दमौली बजारमा कसैले पनि पुरानो मोबाइललाई राम्रो नै मूल्य नदिने भने
2: समाधान छ नि। भुलेटार चोक तल डाङ्ग्री खुल्सीमा हालसालै नयाँ खोलिएको फोन बजारमा उचित मूल्यमा मोबाइल साटफेर हुन्छ नि। त्यहाँ त सामसुङ रेडमी रियलमी ओप्पो भिभो मात्र होइन, वान प्लस ओनर आइटेल टेक्नो इन्फिनिक्स नेपालमा पाइने सबै मोबाइल पाइनुको साथै फ्रेस फ्रेस सेकेन्ड ह्यान्ड आइफोन
8: छानी छानी सस्तोमा पाइन्छ है। नागरिकता र फोटो लिएर गए सरल किस्ता बन्दीमा मोबाइल पाइन्छ है।
9: त्यही भएर किस्तामा नयाँ लिन परे र सेकेन्ड ह्यान्डको लागि फोन बजार नै जाउँ है।
4: समस्या छ नि, भने जस्तो मोबाइलको कभर नै पाइँदैन, विदेशबाट ल्याएको मोबाइलको त झन् पाइँदै पाइँदैन।
8: कभरको भेराइटी त कति कति, नयाँ नयाँ कभर पनि त्यही पाउने रहेछ। साथै दामी दामी हाते घडी सस्तोमा वारेन्टीको साथ पाइन्छ नि। ओरिजिनल चार्जर, इयरपोड्स, पावर ब्याङ्क, लाइट, ब्लुटुथ स्पिकर, मल्टिप्लग, दारी फाल्ने मेसिन, क्यालकुलेटरका साथै इयरफोन जस्ता धेरै र छिटो बिग्रिने सामान ग्यारेन्टीको साथ पाइन्छ नि।
4: मोबाइल फुट्न नचाहँदा नचाहँदै पनि डुप्लिकेट हाल्नु पर्ने, ओरिजिनल ब्याट्री, एलसिडी त कतै नपाइने रहेछ। आइफोन बिग्रियो भने त झन् कसैले बनाउनै सक्दैन रहेछ।
9: हो, यसको समाधान लिएर फोन बजार डाङ्ग्रे खोल्सीमा आइसकेको छ। आफै साउ आफै टेक्निसियन भएको हुँदा क्वालिटीमा कुनै कम्प्रोमाइज हुँदैन। आइफोन बनाउने स्पेसल टेक्निसियन भएको हुँदा अन्त छोडी फोन बजारमै जानु है। त्यहाँ त अन्त नबनेको मोबाइल पनि धमाधम बनाउँछन् है।
8: थप जानकारीका लागि फोन बजार मगर भाइ को मोबाइल पसल सम्पर्क नम्बर 9816769938। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
8: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
10: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855409034।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: दमौलिया FM 94.2 समुदायको आवाज

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: सुन्नुहोस् त, आज मलाई खाना बनाउन पनि अल्छी लागेको छ। नानी बाबुले पनि ममा खाना जाम न मामु भन्दैछन्। कहीँ होटलमा जाम न आज खाना खान।
4: ओके, भइहाल्छ नि। कति घरको मात्र खाने कि है? आज म तिमीहरूलाई जे भन्छौ त्यही खुवाउँछु। बिरयानी खान्छौ कि फ्राइड राइस खान्छौ कि थुपा खान्छौ कि तिमीहरूको चाहना अनुसार खुवाउँछु।
3: होइन, त्यस्तो ठाउँ कहाँ छ र?
4: हिँड न, जहाँ पाए त्यही लान्छु र। सफा अनि सुन्दर अनि रमणीय होटल द मौली बर्गर एन्ड फुड कर्नरमा पो लान्छु त। एक पटक खाएपछि पल्किन्छौ तिमीहरू।
3: हजुर, हामी कहाँ बर्गर, पिज्जा, मड्का बिरयानी, क्रन्ची चिकन, फ्राई राइस, थुक्पा, मोमो, चाउमिन, फेमिली कम्बो सेट लगायत सम्पूर्ण परिकारहरू पाइन्छ। SJS हट एन्ड स्पाइसी ग्रुप अन्तर्गत हाम्रो शाखा दमौली बर्गर हाउस।
4: प्रोप्राइटर खुमा थापा, दिपेन्द्र सुट सेन्टर र छोरले आर्ट्सको आडमा नेपाल ब्याङ्क चोक दमौली। सम्पर्क 0565904412, 98 0564409। हाम्रो पसल गणेशमान चोकबाट नेपाल ब्याङ्क चोक सरेको जानकारी गराउँदछौँ।
5: सूचना सूचना सूचना, दमौली सामुदायिक अस्पताल अब नयाँ व्यवस्थापनमा।
6: हामी हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि दमौली सामुदायिक अस्पताल अब पोखराका प्रतिष्ठित अस्पतालहरूमा कार्यरत अनुभवी चिकित्सकहरूको समूहद्वारा नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालनमा आएको छ।
5: आफ्नै जिल्ला आफ्नै सेवा भन्ने उद्देश्यका साथ हामीले यो जिम्मेवारी लिएका छौँ। हस्पिटल ओपनिङको उपलक्ष्यमा एक महिना होल बडीमा 25% छुटका साथै फार्मेसी र अन्य सेवामा विशेष छुटको व्यवस्था, आधुनिक मेसिन द्वारा फिजियोथेरापी सेवा र MBBS डाक्टरबाट 24 घण्टा इमर्जेन्सी सेवा। हाम्रा अन्य सेवाहरू, दैनिक मेडिकल अफिसरबाट 24 घण्टा स्वास्थ्य सेवा, प्रत्येक हप्ता पोखराका डाक्टरहरूबाट स्वास्थ्य सेवा,
6: विशेषज्ञ चिकित्सकहरूको टोली,
5: आधुनिक उपकरण सहितको उपचार सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: नियमित स्वास्थ्य शिविर, परामर्श र चेक जाँच,
6: AC क्याबिन।
5: हाम्रो विश्वास, स्थानीय स्तरमै उत्कृष्ट स्वास्थ्य सेवा, हाम्रो अठोट सेवा समर्पण र सम्मान। दमौली सामुदायिक अस्पताल तनहुँ। फोन नम्बर 0565901066 र 97660505051। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98 0058 00 700,
0: 98 460 40 300।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा व्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-5760।

0: वर्ल्डिंग को फेस्टिविटी ऑफर अब पाउन होस्ट एक वर्ष को 200 एमबीपीएस इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू हुने छन् छिटो भनेकै वर्ल्डिंग
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: मेरो त बहिनीको बिहे आँट्यो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
2: ए हो म त त्यतैतिर लागे कान्छा
3: हुन्छ हुन्छ दाई
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
5: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
6: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
6: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
6: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन समाज र प्रकृति प्रतिको जिम्मेवारी पनि हो भन्ने सन्देश दिन झापाको दमक नगरपालिकाले नयाँ अभियान घोषणा गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत जीवनभर हाम्रो जोडी रहन्छ कहिल्यै नतोडी अभियान शुरू गर्ने भएको हो। अभियान अन्तर्गत विवाह दर्ता गर्न आउने नवदम्पतिले अनिवार्य रूपमा दुईवटा बिरुवा रोप्नुपर्नेछ। बिरुवा रोपेको र त्यसलाई हुर्काउने प्रतिबद्धता जनाएको टोल विकास संस्थाको सिफारिस सहित मात्रै विवाह दर्ता प्रक्रिया पूरा हुनेछ। दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईका अनुसार यो कार्यक्रम वातावरण संरक्षणसँगै वैवाहिक सम्बन्धलाई थप जिम्मेवारी र दिगो बनाउन केन्द्रित छ। उपप्रमुख प्रसाईले भन्नुभयो, विवाहको सम्झनासँग बिरुवालाई जोड्दा दम्पतिमा त्यसलाई जोगाइरहने भावना विकास हुन्छ, यसले हरियाली बढाउनुका साथै सम्बन्धलाई पनि नयाँ लामो समयसम्म टिकाइराख्न मनोवैज्ञानिक दबाव सृजना गर्छ। यो नगरपालिकाले यसै पटक ल्याएको कार्यक्रम हो। नगरपालिकाले यसलाई केवल वृक्षारोपण कार्यक्रमका रूपमा नभई सामाजिक तथा वातावरणीय अभियानका रूपमा अघि बढाउने जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: Oh,

0: Easy AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धा बीच राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ नेतृत्व चयन भएको छ पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सोडिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् अन्य पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् लामिछाने संस्थापक सभापति हुन् अर्थमन्त्री समेत रहेका वाग्ले यसअघि पनि उपसभापति थिए उनी 2079 आम निर्वाचनपछि रासपामा जोडिएका हुन् महिला उपसभापतिमा सविता गौतम विजयी भएकी छन् विद्युतीय भोटिङ मेसिन र प्रवासका प्रतिनिधिले अनलाइन मार्फत शुक्रबार गरेको मतदानमा गौतम 789 मत ल्याएर निर्वाचित भएकी हुन् उनकी प्रतिस्पर्धी तोसीमा कार्कीले 572 मत ल्याएकी छन् कानून मन्त्री समेत रहेकी गौतम यसअघि केन्द्रीय सदस्य थिइन् महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् महामन्त्रीमा उनले 773 मत ल्याउँदा प्रतिस्पर्धी मनिष शाहले 346 गणेश कार्कीले 169 र सागर ढकालले 139 मत ल्याएका छन् आचार्य पार्टी नेतृत्वसँग नजिक रहेर काम गर्दै आएका नेता हुन् उनले पार्टीको विधान संशोधन समितिको नेतृत्व समेत गरेका थिए उनी यसअघि पार्टीमा सहमहामन्त्री रहेका थिए खुला सहमहामन्त्रीतर्फ 471 मत ल्याउँदै असीम शाह र 410 मतसहित हरि ढकाल निर्वाचित भएका छन् दुई सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा रमेश प्रसाई यज्ञमणि नेपाने सुलभ खरेल अशोक कुमार चौधरी मिलन लिम्बू पुकार बम राजीव खत्री विजय चैरू र हिमेश पन्त पनि प्रतिस्पर्धी थिए महिला सहमहामन्त्रीमा 737 मतसहित निशा डागी निर्वाचित भएकी छन् उनका प्रतिस्पर्धीमा सहमहामन्त्रीमा जुली यादव जमुना शर्मा कमिनी कुमारी चौधरी र रिमा विश्वकर्मा रहेका थिए पार्टी नेतृत्वले समूहगत प्रतिस्पर्धा नहुने भने पनि महामन्त्रीको निर्वाचनमा संस्थापनपछि एक ठाउँमा हुने गरी छलफल चलेको थियो केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्नुपर्नेको सूची प्रतिनिधिलाई व्हाट्सएपमा पठाइएको थियो अस्तव्यस्तताका बीच रासोपामा नयाँ नेतृत्व शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ
3: तीन दिनका लागि तय गरिएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन छैटौं दिनको राति अबेर समय चल्यो हिजो पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै पार्टीमा नयाँ नीति र नयाँ नेतृत्व आएको छ नवनिर्वाचित पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ आगामी 4 वर्षका लागि निर्वाचित नेतृत्वले महाधिवेशनबाट पारित नीतिगत नीतिभित्र रहेर काम गर्नुपर्नेछ सभापतिको शपथ ग्रहणसँगै रवि लामिछानेले रासपा अब झनै परिपक्व भएर अघि बढ्ने बताउनुभयो उहाँले भन्नुभयो प्रतिबद्धताका साथ हामी भन्न चाहन्छौ पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको देशकै सबैभन्दा ठूलो झन्नै द्वितीयको सरकार सञ्चालन गरिएको रासोपा परिपक्व भएर अघि बढ्नेछ तर पार्टीको पदाधिकारी चयन प्रक्रियामा कुल महाधिवेशन प्रतिनिधि मध्ये 32% मात्रै भाग लिएका छन् रासोपाका पदाधिकारी छान्न भएको निर्वाचनमा 1290 मत मात्रै खस्ता 2669 मतदाता मतदानबाट बाहिर रहेका छन् मतदानमा पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता बालेन्द्र शाह बालेन सहित 2669

0: नेतृत्वमा सहज प्रतिनिधित्व खोजेका छन्। त्यसले पार्टी समायोजनबाट आएका नेताभित्रै दोहोरो मापदण्ड लागू गरिएको छ। महाधिवेशनबाट शीर्ष दुई नेता रवि बाले नेतृत्वमा सर्वसम्मत दोहोरिएका छन्। रासोपाको प्रथम महाधिवेशन महिला प्रतिनिधित्वको हिसाबले भने ऐतिहासिक बनेको छ। नेपालको संविधानले राजनीतिमा महिलाको प्रतिनिधित्व 33% सुनिश्चित गरेको छ। अहिलेसम्म कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा 33% महिला सहभागिताका लागि ठूलो संघर्ष गर्नुपर्ने बाध्यता रहँदै आएको थियो। तर रासोपाको यो महाधिवेशनले ती सबै खालका सकसलाई तोडेको छ। खुलेर मैदानमा आएका अधिकांश महिला उम्मेद्वारहरूलाई महाधिवेशन प्रतिनिधिले पनि स्वस्फूर्त रूपमा मतदान गरेर केन्द्रीय नेतृत्वमा पुर्याएका छन्। रासोपा नेतृत्वमा पुरानै अनुहार, नेतृत्वमा महिला पुरुष बराबरी। रविसहित 2669 प्रतिनिधिले गरेनन् मतदान। आजको मध्याह राष्ट्रिय दैनिकमा समाचार छ।
1: पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहालले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गरेका छन्। नेकपा कोशी प्रदेशको विराटनगरमा शुक्रबार आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न काँग्रेस, एमाले, मधेसवादी दलहरूका नेताहरूसँग आफूले कुराकानी गरिरहेको दाहालले बताएका थिए। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ उनले भनेका छन्। यसै विषयमा विराटनगर स्थित काँग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उनले बताएका छन्। शुक्रबार नै नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालासँग विराटनगर स्थित उनकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा समेत छलफल भएको छ। हालै मात्र एमाले उपाध्यक्ष विष्णु पौडेललाई सरकारले पक्राउ गरेको थियो। यस्तै नेकपा निकट व्यवसायी अजय सुमार्गीको राहदानी पनि रोक्का गरिएको छ। यसै विषयमा कुराकानी गर्न नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपाल कोइराला निवास पुगेको कोइराला निकट स्रोतले जानकारी दिएको छ। व्यवसायी सुमार्गी दाहाल निकट हुन्। उनलाई सरकारले छानबिनको दायरामा ल्याउन खोजेपछि दाहालको बेचैनी बढेको हुन सक्ने जनाइएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरूसँग पनि नियमित छलफल भइरहेको दाहालले बताएका छन्। दाहालले प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्। उनले अन्य साना कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद, सड़क, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। नेकपाको एकताको महाधिवेशनबाट क्रम भङ्गता हुने समेत उनले दावी गरेका छन्। पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउने गरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको उनको भनाइ थियो। त्यस्तै रासोपाले राष्ट्रपति रामचन्द्र पौडेललाई पद छाड्न जबरजस्ती दबाव दिइरहेको समेत संयोजक दाहालको दावी छ। राष्ट्रपति पौडेल केही दिन पनि टिक्न नसक्ने अवस्था रहेको दाहालले बताएका छन्। रासोपाले राष्ट्रपतिलाई पद छाड्न अस्वाभाविक दबाव दिइरहेको छ उनले भनेका छन्। मलाई प्राप्त जानकारी अनुसार केही दिन पनि टिक्न सक्ने अवस्था छैन उनको भनाइ छ। रासोपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता, कार्यकर्ता तथा व्यवसायीहरूलाई पक्राउ गर्न थालेपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा गत सोमबार पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ परे। तर उनीमाथिको आरोप खासै खुलाइएन। 5 पटक अर्थमन्त्री भइसकेका पौडेल पक्राउ पर्नुको कारण धेरैले थाहा नै पाएनन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उनलाई विशेष अदालतको इजलासमा पेश गरिँदाको दृश्य भने धेरैले लाइभ हेरे। पौडेलमाथि लागेका आरोप र उनको प्रश्नमा गरिएको बहस मोबाइलमै हेर्न पाइयो। अदालतका इजलासमा लाइभ भएको यो पहिलो घटना भने होइन। कोविड कालमा संसद विघटन जस्ता बहुचर्चित मुद्दाको सुनवाई हुँदा सर्वोच्चले लाइभ गरेको थियो। मीडियाले त्यसैका आधारमा इजलासको रिपोर्टिङ गरेका थिए। अरू बेला पनि इजलासका बहस पैरवीहरू लाइभ हुन्छन्, तर आम चासोका कारण खासै चर्चा पाएका हुँदैनन्। पछिल्लो पटक

0: उच्च अदालत जनकपुरले पनि इजलास लाइभ गर्न लागेको छ। जनकपुरको सड़क निर्माणको समय अवधि सकिएपछि ठेक्का लिएको कम्पनीलाई कारवाही गर्ने वा म्याद थप्ने विषयमा उच्च अदालतको बहस लाइभकै कारण चर्चामा आएको छ। इजलासमा लाइभ आजको मध्याह्न दैनिकमा समाचार छ।
1: सरकारले हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउँदै धानमा आत्मनिर्भरता बढ़ाउन खोजे पनि मुलुक अझै धान तथा चामलमा पर निर्भर छ। सिंचाई अभाव, समयमा रासायनिक मल नपाइनु, गुणस्तरीय बिउको सीमित उपलब्धता, खेतीयोग्य जमिन घट्दै जानु र जलवायु परिवर्तनको असरका कारण मुलुकले आवश्यक धान उत्पादन गर्न सकेको छैन। मुलुक चामलमा आत्मनिर्भर हुन नसक्दा चालू आर्थिक वर्ष 2082-83 एघार महिनामा करिब 38 अर्ब रूपियाँ बराबरको धान तथा चामल आयात भएको छ। भन्सार विभागका अनुसार जेठ मसान्तसम्म 7,11,520 मेट्रिक टन धान तथा चामल आयात हुँदा 37,83,92,00,000 रूपियाँ विदेशिएको छ। सरकारले यस वर्ष जलवायु मैत्री प्रवृत्ति, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा सहित 23 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने तयारी गरिरहेका बेला आयातको तथ्याङ्कले आत्मनिर्भरताको लक्ष्य अझै चुनौतीपूर्ण देखाएको छ। कोशी प्रदेशमा हालसम्म 15% रोपाई भएको छ। कोशी प्रदेश कृषि निर्देशनालयको असार 12 गतिको तथ्याङ्क अनुसार कोशी प्रदेशमा 15.33% रोपाई भएको छ। त्यस्तै अन्नको भण्डार मधेस प्रदेशमा अहिलेसम्म औसतमा 4.36% मात्रै धान रोपाई भएको छ। मधेसका जिल्लाहरूमा यो सिजनमा 3,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने कार्यक्रम रहे पनि हालसम्म 4.36% मात्रै रोपाई भएको छ। त्यस्तै आधा असार हुन लाग्दा लुम्बिनी प्रदेशका जिल्लामा अपेक्षित रोपाई हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार विगतमा मध्य असारसम्म 50% हाराहारी रोपाई हुने गरेकोमा अहिले त्यस्तो हुन सकेको छैन। प्रदेशका 12 वटै जिल्लामा अपेक्षित रोपाई हुन नसकेको हो।
0: किसानलाई रोपाईको चटारोसँगै केही किसानलाई भने बर्ड फ्लूको चिन्ताले सताएको छ। नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ। यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्। 2065 सालदेखि हालसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यस रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा बढी पन्छी र 55 लाख भन्दा बढी अण्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ। यसले सरकार, पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरुद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ। यस क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणिप्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागी किसानको थप क्षति हुने बताउनुहुन्छ। बर्ड फ्लूको सबैभन्दा ठूलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्। नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनु भएको छ। बर्ड फ्लूले किसानलाई क्षति आजको गोरखापत्र दैनिकमा समाचार छ।
1: भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5 लाख नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनीतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग हाल 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा 8 असारमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका 2 कम्पनी भेरिडोस जीएमबीएच र न्यू हल बाउरका नेपाल स्थित प्रतिनिधि सहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसैता पासपोर्ट वितरणमा समस्या देखिन थालेको मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइडिमिया भने केही दिनभित्रै नेपालबाट बाहिरिने तयारीमा छ। दैनिक 5-6,000 राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै आएको छ। मौजदात घट्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। विभागका अनुसार अहिले राहदानीका लागि दैनिक औसत 6,000 आवेदन पर्ने गरेको छ, तर दैनिक 3,000 देखि 3,500 मात्रै